0: यो BFBS गोरखा रेडियो हो।
1: सैन्य समुदायमा
0: लाइन भरी
1: अन एयर
0: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले BFBS।
0: यो BFBS गोरखा रेडियो हो।

0: प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिको नेपालमा विरोध र भारतमा स्वागत हुन थालेको छ। नेपाली नागरिक तथा अधिकार कर्मीले तत्काल माफी माग्न प्रधानमन्त्री शाहलाई सुझाव दिएका छन्। पत्रकार युवराज घिमिरे र कनकमणि दीक्षित
1: डेन्जरस संकेत दिनुभयो। मलाई लाग्छ बालनसँग एउटै अप्सन के छ भने उहाँले यसलाई यसलाई माफी माग्नुपर्छ, आफ्नो अभिव्यक्ति र स्पष्ट एक्सप्लेनेसन दिनु जरुरी हुन्छ।
2: अनि त्यसो भनेदेखि एउटा कुरा, त्यो संसदको रेकर्डबाट पनि उहाँले भनेको कुरा यो नेपालले पनि मिचेको छ भन्ने सन्दर्भमा मेटाइनु पर्छ कि पर्दैन?
1: अब अहिलेको उसमा, अहिलेको जमानामा जब यसो सबै कुरा लाइभ भइसकेका छ, त्यो मेटाउँदाखेरि यदि उहाँले एक्सप्लेन गर्नु भएन, अपोलोजाइज गर्नु भएन भने चाहिँ त्यो मेटाउनु केही अर्थ हुँदैन, किनभने सबैले थाहा पाइसकेका छ उहाँको माइन्ड सेट के रहेछ, कि मेबी स्पोक इज माइन्ड भन्ने सबैले बुझाएको छ। तर उहाँले अपोलोजाइज गर्नुहुन्छ र म उहाँले रिक्वेस्ट गरेर त्यसलाई विड्रो गर्नुहुन्छ भने त्यो ज्यादा बुद्धिमानी काम हुनुहुन्छ।
0: जेएनजी अभियन्ता मिराज ढुङ्गानाले प्रधानमन्त्री शाहलाई क्षमता नभएको व्यक्तिको नाम दिनुभएको छ। देशको सिमाना खेलाँची नभएको उहाँको राय छ। उता भारतमा भने प्रधानमन्त्री शाहले दिएको अभिव्यक्तिको स्वागत गरिएको छ। नेपाल मामिलाका जानकार मानिने प्राध्यापक एसटी मणिले प्रधानमन्त्री शाह बधाईका हकदार भएको बताउनु भएको छ। सुस्तामा नेपाली बस्ती भारतीय जमिनमा बसेको दावी गर्दै मुनिले यसलाई अन्तर्राष्ट्रिय नगर्न पनि सुझाव दिनुभएको छ। पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले सार्वजनिक पदमा रहेका व्यक्तिहरूले अभिव्यक्ति दिँदा भाषा र सन्देशमा सन्तुलन कायम गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ। जिम्मेवार पदमा रहँदा संवादमा कठोर वा असहज लाग्ने सत्यभन्दा सकारात्मक र स्वीकार्य ढङ्गको अभिव्यक्तिलाई प्राथमिकता दिनुपर्नेमा उहाँले जोड दिनुभयो। नैतिक शिक्षा सम्बन्धी सुक्तिको सन्दर्भ उल्लेख गर्दै भट्टराईले अभिव्यक्ति शिष्टता र मर्यादालाई निरन्तर स्मरण गर्न भन्नुभएको छ। संविधानविद डाक्टर भीमार्जुन आचार्यले सीमाबारे प्रधानमन्त्रीले को सदनमा आएको अभिव्यक्ति अति नै असामान्य र गम्भीर रहेको बताउनु भएको छ। दुई देशबीचमा तेस्रो देशको उपस्थितिको आह्वान अझै चिन्ताजनक रहेको उहाँको भनाइ छ। प्रधानमन्त्रीको अभिव्यक्तिले सबभन्दा ठूलो असर नेपाली भूमि अतिक्रमण गर्नेहरूलाई फाइदा पुग्ने आचार्यले बताउनु भयो। सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिका बीच राजसभा सभापति रवि लामिछानेको भारत भ्रमण तालिका आएको छ। भाजपाले औपचारिक जानकारी दिए लगत्तै राजसभाले पनि सभापति लामिछानेको भारत भ्रमण सार्वजनिक गरेको छ। भाजपा अध्यक्ष नितिन नवीनको निमन्त्रणामा लामिछाने आजदेखि 22 गतेसम्म भारत जाँदै हुनुहुन्छ। पार्टी प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिमा सभापति लामिछानेले नयाँ दिल्लीमा उच्च स्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने उल्लेख छ। लामिछाने व्यक्तिगत भ्रमणमा अयोध्या जाने कार्यक्रम पनि छ। पार्टी सभापतिसँगै जाने प्रतिनिधिमण्डलमा उहाँकी पत्नी निकिता पौडेल, सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहरा र प्रदीप आचार्य रहेको विज्ञप्तिमा उल्लेख छ। यसअघि भाजपाका विदेश विभाग प्रमुख डाक्टर विजय चौधाईवालेले लामिछानेको भारत भ्रमणबारे वक्तव्य जारी गर्नुभएको छ। वक्तव्यमा भ्रमणको मुख्य उद्देश्य भाजपा र राजसभा बीच पार्टी टु पार्टी सम्बन्धको सुरुवात गर्नु भएको उल्लेख छ। सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली छोरी सम्मेलन 2083 सम्पन्न भएको छ।
3: ज्योति फाउन्डेशनको आयोजनामा भएको कार्यक्रमले कर्णालीका छोरीहरूको सशक्तिकरणका लागि 10 बुधे कर्णाली घोषणा पत्र जारी गरेको छ। कार्यक्रममा कर्णालीका छोरीहरूबाट प्राप्त सुझावका आधारमा 10 बुधे कर्णाली घोषणा पत्र सार्वजनिक गरिएको हो। सम्मेलनले कर्णालीका छोरीहरूको भविष्य निर्माणका लागि बाधक बनेका बाल विवाह, लैंगिक विभेद, कुप्रथा लगायतको अन्त्यका लागि प्रदेश तथा स्थानीय सरकारसँग रणनीति एवं कार्ययोजना निर्माण गरी कार्यान्वयन गर्न माग राखेको छ। त्यसैगरी सम्मेलनले महिनावारीसँग सम्बन्धित विभेदकारी र हानिकारक चलनहरू नष्ट गर्दै महिनावारीलाई मर्यादित र सुरक्षित बनाउन संघ प्रदेश र स्थानीय कानूनको पूर्ण कार्यान्वयन गर्न सरोकारवालासँग माग गर्ने, विद्यालय तथा सामुदायिक संस्थामा महिनावारी आराम कक्षको व्यवस्था गरी महिनावारी स्वच्छता सेवा तथा आवश्यक सामग्रीको व्यवस्था गर्न माग गर्ने निर्णय गरेको छ। छोरीहरूको उच्च शिक्षा अध्ययनका लागि कर्णाली प्रदेश सरकार र 79 स्थानीय तहलाई छोरी विशेष छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्न तथा सञ्चालनमा रहेका कार्यक्रमलाई व्यवस्थित तथा उपलब्धिमूलक बनाउन पैरवी गर्ने घोषणा पत्रमा उल्लेख छ। सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको सहकार्यमा 2 दिनसम्म चलेको सम्मेलनमा कक्षा 11 र 12 पढ्ने कर्णालीका 79 स्थानीय तहबाट 2-2 जना छोरी राउटे, राजी, कुसुण्डा, बादी, बोटे समुदायका अपाङ्गता भएका तथा लैंगिक तथा यौनिक अल्पसंख्यक सीमान्तकृत लोपोन्मुख समुदायका करिब 250 भन्दा बढी छन्।
0: नमस्कार।
4: यो PFBS गोर्खा रेडियो हो।

0: भद्रगोलकै बीच प्रतिनिधि सभाबाट आफ्नो नियमावली पारित गरिएको छ। नियमावली संघीय कानूनको रूपमा लागू हुने, नियमावली प्रतिनिधि सभा सदस्यको विशेषाधिकारको रूपमा रहने, नियमावलीको व्याख्या सभामुखले गर्न पाउने विषय समेटिएका छन्। नियमावली पारित गर्ने क्रममा विपक्षी दलका सांसदहरूले सभामुखको टेबल तानेर आक्रमण गर्न थालेपछि सभामुख डोल प्रसाद अर्यालले निर्देशन जारी गर्नु परेको थियो।
1: मान्य सदस्यहरूलाई सभाको मर्यादामा बस्नको लागि म निर्देशन जारी गर्छु।
0: नियमावलीलाई संसदको आन्तरिक काम कारवाही मानिने र कुनै पनि अदालतमा प्रश्न उठाउन नपाइने व्यवस्था गरिएको छ। नयाँ व्यवस्था अनुसार भ्रष्टाचार र सम्पत्ति शुद्धिकरणको मुद्दा लागेको अवस्थामा पनि सांसद निलम्बन हुने छैनन्। विगतमा यस्ता प्रस्तुतता नभएका कारण रासोपाका सभापति रवि लामिछानेको सांसद पद निलम्बन भएको थियो। बैठकमा काङ्ग्रेसकै प्रमुख सचेतक वासुदेव थापाले संशोधनलाई विषयगत समितिमा पठाइयोस् भनेर माग राख्नु भएको थियो, तर सभामुख अर्यालले नमानिकन पास गर्न खोजेपछि हुलुच्छत भएको हो। हाललाई तेलको मूल्य नबढ्ने भएको छ। भारतीय अयल कर्पोरेसनबाट नयाँ सूची आए पनि खुद्रा मूल्य यथावत राखिएको नेपाल अयल निगमले जनाएको छ। नयाँ सूची अनुसार निगमले प्रत्येक 15 दिनमा करिब 63 करोड घाटा बेहोरेको पनि निगमका प्रवक्ताले जारी गरेको वक्तव्यमा उल्लेख छ। निगमका अनुसार अहिले स्वचालित मूल्य प्रणाली लागू भएको छैन। नेपालले पनि भारतको सीमा मिसेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर तीव्र आलोचना भइरहेका छन्। नेपालले भारतका पनि सीमा मिसेको हो भन्ने अभिव्यक्तिप्रति दल र सीमाविदले समेत आश्चर्यसहित आपत्ति जनाएका छन्। सीमाविद बुद्धिनारायण श्रेष्ठ
2: सीमाविद हुनुहुन्छ, वर्षौंदेखि यही विषयमा कुरा गर्नुहुन्छ। तपाईँले नेपालले भारतको कुनै भूमि मिचेको थाहा पाउनु भएको छ?
3: नेपालले भारतको जमिन एक टुक्रा पनि मिचेको छैन, कुनै पनि मिचेको छैन, अतिक्रमण गरेको छैन। भारत जस्तो देशले नेपालले सीमा मिच्न दिन्छ? भारतको नेपालसँगको सिमानामा भारतले 45,000 जना एसएसबी तैनात गरेको छ। अलिकति घेसक्क केही पर्यो भने स्थानीय मान्छेहरूले अलिकति केही खस गर्यो भनेदेखि एसएसबीले रोकिहाल्छ। भने नेपालले भारतको जमिन मिच्ने त कुरै आउँदैन, सक्दै सक्दैन। त्यस कारणले गर्दाखेरि हाम्रो प्रधानमन्त्रीले के भन्नुभएको हो त्यो उहाँले राम्रो गृह कार्य नगरिकन बोल्नु भएको हो जस्तो लागेको छ मलाई। र उहाँले फेरि हेर्नुहोस् है, अर्को के भन्नुभयो भनेदेखि चाहिँ हामीले पनि भारतको जमिन मिचेका रहेछौँ, वार्ता गरेर समाधान गर्छौँ। यो चाहिँ इङ्ल्यान्ड भन्ने, इङ्ल्यान्डलाई पनि हामीले खबर गरेका छौँ, इङ्ल्यान्डसँग पनि बसेर कुराकानी गर्छौँ भनेर भन्नुभयो। हेर्नुहोस् अब अहिलेसम्म मैले अध्ययन गरेअनुसार नेपालको कुनै पनि सरकारले नेपाल र भारतको सिमाना सम्बन्धमा चाहिँ ब्रिटिस गभर्मेन्टलाई आह्वान अहिलेसम्म गरेको छैन। अब वर्तमान प्रधानमन्त्रीले आह्वान गर्ने पछि भन्नुभएको भए त्यो अर्कै कुरा हो, राम्रो पनि हो। भारत र नेपालको बिचमा कुराकानी मिलेन भने त्यसो देशले मध्यस्थता गर्न दिनु पनि पर्छ, बेलायतलाई आह्वान पनि गर्न सिक्छ, तर बेलायतले मान्छ कि मान्दैन नेपाल र भारतको बिचमा सीमा सम्बन्धी कुरामा मध्यस्थता गर्नलाई। अब हाम्रो प्रधानमन्त्रीज्यूले चाहिँ संसदमा एक्सटेम्पोर बोल्दाखेरि चाहिँ अलिकति हाम्रो प्रधानमन्त्रीज्यूको जिब्रो खुस्केको हो कि एक्सटेम्पोर बोल्दाखेरि तलमाथि पर्यो कि जस्तो लाग्छ है मलाई चाहिँ।
2: यहीनिर मैले भन्न खोजेको, उहाँले यति बोलिदिए पछाडि नेपाली भूमिको विषय जुन अहिले विवादमा आएको छ यो विषयमा चाहिँ भारत माथि पर्यो अब भनेर बुझ्ने हो?
3: एकदमै हेर्नुहोस्, अब नेपालले पनि भारतको जमिन मिचिएको छ भन्ने बित्तिकै त भारतले त हामीले त नेपालको जमिन त मिचेका छैनछौँ भनेर लिपुले कालापानी लिम्पिया झुराको सम्बन्धमा उसको भारतको अपर ह्यान्ड हुने भयो। हेर्नुहोस्
0: छैछौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव सुरु भएको छ। चावहिल चलचित्र विकास बोर्डमा सुरु भएको महोत्सवमा आदिवासी जनजाति समुदायका भाषा, संस्कृति, परम्परा, इतिहास तथा सांस्कृतिक पहिचान झल्काउने कथानक र लघु चलचित्र, वृत्तचित्र तथा एआई जेनेरेटेड वृत्तचित्र प्रदर्शन गरिनेछ। 3 दिने महोत्सवका निर्देशक सागर केरुङले आदिवासी जनजातिभित्रका विभिन्न समुदायका मौलिक कथा र जीवनशैलीलाई समेटेर चलचित्र प्रदर्शन गरिने जानकारी दिनुभयो। महोत्सवमा पीत, स्वयम्भू, डोल्पो रामरानी, हङ तामाछा, दिलसर लगायतका चलचित्र प्रदर्शन गरिनेछन्। कञ्चनपुरको शुक्ला फाँटामा नगरपालिकाले न्यून आयोग भएका समुदायका लागि 1 वडा 1 उद्यम कार्यक्रम सञ्चालन गरेको छ।
4: नगरले परम्परागत सिपलाई आधुनिक बजारको मागसँग जोड्दै आय आर्जन र रोजगारी सिर्जना गर्ने उद्देश्यले कार्यक्रम अघि बढाएको हो। नगरपालिकाको उद्यम विकास शाखा मार्फत प्रत्येक ओडामा सिपमूलक तालिम सञ्चालन गर्न 2 लाखका दरले बजेट विनियोजन गरी दक्ष प्रशिक्षकबाट तालिम प्रदान गरिएको उद्यम
0: शाखा। नमस्कार।

0: नेपालले भारतको सीमा मिसेको भन्ने प्रधानमन्त्रीको दावीलाई परराष्ट्र मन्त्रालयले सच्याएर विज्ञप्ति निकालेको छ। राति मन्त्रालयले निकालेको वक्तव्यमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति सीमा क्षेत्रमा जग्गा भोगाधिकारसँग सम्बन्धित रहेको उल्लेख गरेको छ। दुई देशको सीमा निर्धारण गर्दा नदीलाई आधार मानिएका कारण क्रस बोर्डर अकुपेसन भई एकले अर्को देशको क्षेत्रमा बसोबास तथा खेतीपाती गर्नुपर्ने अवस्था बनेको पनि मन्त्रालयले उल्लेख गरेको छ। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रले निकालेको वक्तव्यमा एक अर्को देशमा बसोबास तथा जमिन प्रयोग समस्या समाधानका लागि संयन्त्र र प्राविधिक टोली खटिएका उल्लेख गरिएको छ। प्राविधिक समितिको अध्ययनले कतिपय भारतीय जग्गा नेपालतर्फ तथा नेपालको भारतमा परिरहेको पनि मन्त्रालयको भनाइ छ। लिपुलेख हुँदै भारत र चीनमा पठाइएको चिठीको जवाबमा दुवै देशले कूटनीतिक माध्यमबाट समाधान गर्न चाहेको बताएका मन्त्रालयले जनाएको छ। सुस्ता लिम्पियाधुरा लिपुलेख र कालापानीको सिमानाबारे सीमाङ्कन नै हुन बाँकी रहेको पनि विज्ञप्तिमा जनाइएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिको नेपालमा विरोध र भारतमा स्वागत हुन थालेको छ। नेपाली नागरिक तथा अधिकार कर्मीले तत्काल माफी माग्न प्रधानमन्त्री शाहलाई सुझाव दिएका छन्। पत्रकार युवराज घिमिरे र कनक मणि दीक्षित
1: डेन्जरस संकेत दिनुभयो। मलाई लाग्छ बालनसँग एउटै अप्सन के छ भने उहाँले यसलाई माफी माग्नुपर्छ, आफ्नो अभिव्यक्ति र स्पष्ट एक्सप्लेनेसन दिनु जरुरी हुन्छ।
2: अनि त्यसो भनेदेखि एउटा कुरा त्यो संसदको रेकर्डबाट पनि उहाँले भनेको कुरा यो नेपालले पनि मिचेको छ भन्ने सन्दर्भमा मेटाइनु पर्छ कि पर्दैन?
1: अब अहिलेको उसमा अहिलेको जमानामा जब यसो सबै कुरा लाइभ भइसकेको छ त्यो मेटाउँदाखेरि यदि उहाँले एक्सप्लेन गर्नु भएन अपोलोजाइज गर्नु भएन भने चाहिँ त्यो भेटाउनु केही अर्थ हुँदैन, किनभने सबैले थाहा पाइसकेको छ उहाँको माइन्ड सेट के रहेछ, कि मेबी स्पोक इज माइन्ड भन्ने सबैले बुझाएको छ। तर उहाँले अपोलोजाइज गर्नुहुन्छ र म उहाँले रिक्वेस्ट गरेर त्यसलाई विड्रो गर्नुहुन्छ भने त्यो ज्यादा बुद्धिमानी काम हुनुहुन्छ।
0: जेएनसी अभियन्ता मिराज ढुङ्गानाले प्रधानमन्त्री शाहलाई क्षमता नभएको व्यक्तिको नाम दिनुभएको छ। देशको सीमाना खेलाँची नभएको उहाँको राय छ। उता भारतमा भने प्रधानमन्त्री शाहले दिएको अभिव्यक्तिको स्वागत भएको छ। नेपाल मामिलाका जानकार मानिने प्राध्यापक एसटी मुनिले प्रधानमन्त्री शाह बधाईका हकदार भएको बताउनु भएको छ। सुस्तामा नेपाली बस्ती भारतीय जमिनमा बसेको दावी गर्दै मुनिले यसलाई अन्तर्राष्ट्रियकरण नगर्न पनि सुझाव दिनुभएको छ। सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिका बीच राजसभा सभापति रवि लामिछानेको भारत भ्रमण तालिका आएको छ। भारतीय जनता पार्टी भाजपाले औपचारिक जानकारी दिए लगत्तै राजसभाले पनि सभापति लामिछानेको भारत भ्रमण कार्यक्रम सार्वजनिक गरेको छ। भाजपा अध्यक्ष नितिन नवीनको निमन्त्रणामा लामिछाने आजदेखि 22 गतेसम्म भारत भ्रमणमा जान लाग्नु भएको जनाइएको छ। पार्टी प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिमा सभापति लामिछानेले नयाँ दिल्लीमा उच्चस्तरीय राजनैतिक तथा कूटनीतिक भेटघाट गर्ने उल्लेख छ। म्याग्दी र मुस्ताङका पर्यटकीय स्थल र होटल भरिभराउ भएका छन्। म्याग्दीको गलेश्वर, भुरुङ तातोपानी, रूप्से, महावीर झरना र अन्धगल्छीमा पर्यटकको घुइँचो लागेको पथ प्रदर्शक श्रीकृष्ण लामिछानेले जानकारी दिनुभयो।
3: अहिले चाहिँ ठिकै छ भन्छन्, बाटोबाट आउने हो, नयाँ बेली बिच पनि बनिएको छ, पुरानो बाटो यहाँ हुँदाखेरि चाहिँ हामी दुःख पारेर यहाँ फर्केर पनि गएको छ, त्यस्तो हो।
0: गर्मी छल्न र मुक्तिनाथ तीर्थयात्राका लागि आएका भारतीय तथा लगातार 4 दिनको सार्वजनिक बिदाका कारण आन्तरिक पर्यटकको आगमन बढेको हो। प्रहरीका अनुसार बेनी जोमसम्म सडक भएर पछिल्लो 4 दिनमा 30,000 जनाभन्दा बढी पर्यटक भित्रिएका छन्। मुस्ताङका होटलमा 1 दिनमा 10,000 जना पाहुना राख्न सक्ने क्षमता छ। अमेरिकी राष्ट्रपति ट्रम्पले इरानसँग प्रस्ताव गरिएको सम्झौताको मस्यौदा सम्पादन गर्न फिर्ता पठाएको खबर छ। होर्मुज जलघाँटी खोल्ने र प्रशोधित युरेनियम सम्बन्धी प्रस्ताव संशोधन गर्न ट्रम्पले फिर्ता पठाउनु भएको हो। एबिस इजरायली सेना पहिलोपटक लेबनानको सबभन्दा भित्री भागसम्म पुगेको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हेजबोल्लाले नियन्त्रणमा लिएको क्षेत्रसम्म पुग्न सेनालाई आदेश दिनुभएको छ। बेरुतबाट बीबीसीका रेमी रहाइमका अनुसार इजरायलले हेजबोल्लामाथिको मनोवैज्ञानिक दबाव बढाएको छ।
4: Israelis are using both its strategic and its symbolic significance to try to advance their psychological warfare against Hezbollah.
0: प्रिमियर लिगमा आर्सेनलले जितेपछिको परेडका क्रममा लन्डनबाट 17 जना पक्राउ परेका छन्। दङ्गा बढेको भन्दै महानगरीय प्रहरले खोज तथा पक्राउका लागि प्रहरलाई थप अधिकार दिइएको बताएको छ। टिमका समर्थकहरूले खुसियालीमा रुख, छाना र बिजुली बत्तीमा चढेर हात हल्लाएपछि बारुमन्त्रले 75 जनालाई उद्धार गर्नु परेको छ। खबर यति नै, नमस्कार।
5: BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: सांसदहरूको लगातारको मागपछि प्रतिनिधि सभामा आएका प्रधानमन्त्री बालेन्द्र शाहलाई सांसदहरूले तथ्यमा आधारित हुन सम्झाएका छन्। मुलुकको आर्थिक लक्ष्यबारे प्रधानमन्त्री शाहले गलत तथ्य प्रस्तुत गरेको भन्दै सांसदहरूले सम्झाएका हुन्। प्रधानमन्त्रीले चीनको आर्थिक उन्नतिबारे बोलेको अभिव्यक्ति गलत रहेको राप्रपाका खुसबु ओलीको तर्क छ।
4: So PM is wrong basically. China has not graduated to developed country status. त्यो सच्याउनु पर्ने हो कि यस्ता किसिमका त्रुटिहरू हुन्छन् कि जस्ट ऱ्यान्डमली आएर बोल्दाखेरि मलाई लाग्छ यस्तै नहोस् भन्ने विषयलाई लिएर तीन दिन लिखित गर्नुपर्छ भनेको कारण चाहिँ उहाँको त्यहाँबाट आएर त्रुटि हुनु हुँदैन लाइभमा किन विश्वले हेरिरहेछ।
3: यसअघि प्रधानमन्त्री शाहले चीन विकसित मुलुकमा पुगेर फिर्ता भएको बताउनु भएको थियो।
5: हाम्रै छिमेकी राष्ट्र चीन चाइना चाहिँ अस्ति भर्खरै डेभलपिङबाट डेभलपमा गएको थियो जबकि त्यो डेभलपमेन्टको पराकाष्ठा नागिसकेको देश हो त्यो। यो कुराहरू चाहिँ एकदमै स्ट्राटेजिक रूपमा सरकारले सोच्नुपर्छ जस्तो लाग्छ।
3: नेपालले कम विकसित मुलुककै हैसियतमा बस्न चाहेको विषयमा शाहले सरकारी निर्णयको प्रतिरक्षा गर्दै हुनुहुन्थ्यो। हाललाई पेट्रोलियमको मूल्य नबढ्ने भएको छ। भारतीय अयल कर्पोरेसनबाट नयाँ सूची आए पनि खुद्रा मूल्य यथावत राखिएको नेपाल अयल निगमले जनाएको छ। नयाँ सूची अनुसार निगमले प्रत्येक 15 दिनमा करिब 63 करोड घाटा बेहोरेको पनि निगमका प्रवक्ताले जारी गरेको वक्तव्यमा उल्लेख छ। निगमका अनुसार अहिले स्वचालित मूल्य प्रणाली लागू भएको छैन। हाल मुलुकभित्र पेट्रोल प्रति लिटर 217 रुपियाँ तथा डिजल प्रति लिटर 225 रुपियाँमा किन्न पाइन्छ। खाना पकाउने ग्यासको 14.2 केजी एक सिलिन्डरको मूल्य 2160 रुपियाँ पर्दछ। भद्रगोलकै बीच प्रतिनिधि सभाबाट आफ्नो नियमावली पारित गरिएको छ। नियमावली संघीय कानूनको रूपमा लागू हुने, नियमावली प्रतिनिधि सभा सदस्यको विशेषाधिकारको रूपमा रहने, नियमावलीको व्याख्या सभामुखले गर्न पाउने विषय समेटिएका छन्। नियमावली पारित गर्ने क्रममा विपक्षी दलका सांसदहरूले सभामुखको टेबल तानेर आक्रमण गर्न थालेपछि सभामुख डोलप्रसाद अर्यालले निर्देशन जारी गर्नु परेको थियो।
6: मान्य सदस्यहरूलाई सभाको मर्यादामा बस्नको लागि म निर्देशन जारी गर्छु।
3: नियमावलीलाई संसदको आन्तरिक काम गर्वे मानिने र कुनै पनि अदालतमा प्रश्न उठाउन नपाइने व्यवस्था गरिएको छ। नयाँ व्यवस्था अनुसार भ्रष्टाचार र सम्पत्ति शुद्धिकरणको मुद्दा लागेको अवस्थामा पनि सांसद निलम्बित हुने छैनन्। विगतमा यस्तो पृष्ठता नभएका कारण राजसभाका सभापति रवि लामिछानेको सांसद पद निलम्बन भएको थियो। बैठकमा कंग्रेसकी प्रमुख सचेतक बासुना थापाले संशोधनलाई विषयगत समितिमा पठाइयोस् भन्ने माग राख्नु भएको थियो। तर सभामुख अर्यालले नमानिकन पास गर्न खोजेपछि हुलुच्छत भएको हो। पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले सार्वजनिक पदमा रहेका व्यक्तिहरूले अभिव्यक्ति दिँदा भाषा र सन्देशमा सन्तुलन कायम गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ। जिम्मेवार पदमा रहँदा संवादमा कठोर वा असहज लाग्ने सत्यभन्दा सकारात्मक र स्वीकार्य ढङ्गको अभिव्यक्तिलाई प्राथमिकता दिनुपर्नेमा उहाँले जोड दिनुभयो। नैतिक शिक्षा सम्बन्धी सुक्तिको सन्दर्भ उल्लेख गर्दै भट्टराईले अभिव्यक्ति शिष्टता र मर्यादालाई निरन्तर स्मरण गर्न भन्नुभएको छ। संविधानविद डाक्टर भीमा अर्जुन आचार्यले सीमावारी प्रधानमन्त्रीको सदनमा दिएको अभिव्यक्ति अति नै असामान्य र गम्भीर रहेको बताउनु भएको छ। दुई देशबीचमा तेस्रो देशको उपस्थितिको आह्वान अझै चिन्ताजनक रहेको उहाँको भनाइ छ। प्रधानमन्त्रीको अभिव्यक्तिले सबभन्दा ठूलो असर नेपाली भूमि अतिक्रमण गर्नेहरूलाई फाइदा पुग्ने आचार्यले बताउनु भयो। श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन्द्र शाह मुलुकको रक्षा र भौगोलिक अखण्डताप्रति प्रतिबद्ध नरहेको गम्भीर आरोप लगाएको छ। अध्यक्ष हर्का साम्पाङले वक्तव्य जारी गर्दै प्रधानमन्त्रीबाटै नेपालको सीमा मिचेको भन्नु घोर आपत्तिको विषय हो भन्नुभएको छ। लिपु लेख लिम्पियाद्वारा फिर्ता गर्ने मागलाई ओझेलमा पार्ने गरी प्रधानमन्त्रीले बोल्नु राष्ट्रघाती कदम भएको सो पार्टीको भनाइ छ। पार्टीका अध्यक्ष साम्पाङले प्रधानमन्त्रीको भनाइलाई लिएर गीत रचना समेत गर्नुभएको छ।
7: यस्तो अचम्मको चाला कहाँ मिच्यो, कहाँ मिच्यो नेपालले।
3: छैठौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव सुरु भएको छ। चाबहिल चलचित्र विकास बोर्डमा सुरु भएको महोत्सवमा आदिवासी जनजाति समुदायका भाषा, संस्कृति, परम्परा, इतिहास तथा सांस्कृतिक पहिचान जल्गाउने कथानक र लघु चलचित्र, वित्तचित्र तथा एआईले बनाएका वित्तचित्र प्रदर्शन गरिनेछ। तीन दिने महोत्सवका निर्देशक सागर केरुङले आदिवासी जनजातिभित्रका विभिन्न समुदायका मौलिक कथा र जीवनशैलीलाई समेटिएका चलचित्र प्रदर्शन गरिने जानकारी दिनुभयो। महोत्सवमा पीत, स्वयम्भू, डोल्पो रामरानी, हाङ तानाछा र दिलसेरा लगायतका चलचित्र पनि प्रदर्शन गरिनेछन्। र प्रिमियर लिगमा आर्सेनलले जितेपछिको परेडका क्रममा लन्डनबाट 17 पक्राउ परेका छन्। खबर यति नै, नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले समय अभावका कारण सोचे जस्तो बजेट ल्याउन नसकेको दावी गर्नुभएको छ। बजेट सम्बन्धी काठमाडौँको एक अन्तर्क्रियामा डाक्टर वाग्लेले चुनावमा निर्वाचित भएपछि निकै कम समय पाएकाले केही कमजोरी हुन सक्छन् भन्नुभयो।
4: मलाई कर्मचारी साथीहरूले पन्ध्रलाई भित्रै भन्नुहुन्छ, तपाईँ आएको डेढ दुई महिना पनि भएको छैन तर हामीलाई लाग्छ कि डेढ दुई वर्ष भइसक्यो भन्ने जस्तो अनुभूति हुन्छ, किनकि त्यो स्पिडमा हामी काम गरिराखेका छौँ कि म आफैलाई पनि चैतको बिचतिर आइयो, जेठको बिचमा बजेट ल्याउनु पऱ्यो, त्यो टाइम पाइएन धेरै। जस्ता विभिन्न यो आइदिएको भए ऊ आइदिएको भए भने त्यो छलफल नभएको होइन, तर म आफै कसियसली यो पोलिसी मेजरको प्रोज के हो कन्स के हो त्यो राम्ररी अध्ययन नगरिकन नजाउँ भन्ने हिसाबले चाहिँ कति कुराहरू नेक्स्ट इयरलाई पनि राखिएको छ।
3: प्रतिनिधि सभामा आज बजेटमाथिको छलफल सुरु हुँदैछ। सँगै संसद सचिवालयले अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेबाट छलफलका लागि प्रस्ताव आउने जनाएको छ। तर हिजोको तेस्रो बैठकमा भएको तनावलाई लिएर संसदमा बजेटमाथिको छलफल प्रभावित हुने आशंका गरिएको छ। नियमावली पारित र सिमानाबारे प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर विपक्षी दलका सांसदहरूले सभामुखको आसन नियन्त्रणमा लिने प्रयास गरेका थिए। राष्ट्रपति रामचन्द्र पौडेलले संसदबाट पास भएकै रात दुई विधेयक प्रमाणीकरण गर्नुभएको छ। प्रतिनिधि सभा सदस्य निर्वाचन 2083 पहिलो संशोधन र मतदाता नामावली विधेयक पहिलो संशोधन विधेयक 2083 पारित भएको शीतल निवासले जनाएको छ। राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार साक्यले जारी गरेको वक्तव्यमा दुवै सदनबाट पास भएका विधेयक प्रमाणीकरण भएका उल्लेख गर्नुभएको छ। सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिका बीच राजसभा सभापति रवि लामिछानेको भारत भ्रमण तालिका आएको छ। भाजपाले औपचारिक जानकारी दिए लगत्तै रासोपाले पनि सभापति लामिछानेको भारत भ्रमण कार्यक्रम सार्वजनिक गरेको छ। भाजपा अध्यक्ष नितिन नवीनको निमन्त्रणामा लामिछाने आजदेखि 22 गतेसम्म भारत जान लाग्नु भएको छ। पार्टी प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिमा सभापति लामिछानेले नयाँ दिल्लीमा उच्चस्तरीय राजनैतिक तथा कूटनीतिक भेटघाट गर्ने उल्लेख छ। चालु आर्थिक वर्षको 10 महिनामा वीरगन्ज सधैँ भित्रिने विद्युतीय गाडीको संख्या करिब 144% वृद्धि भएको छ। गएको 10 महिनामा 4.2 करोड मूल्यभन्दा बढीका विद्युतीय सवारी साधन आयात भएका भन्सार कार्यालयका सूचना अधिकारी उदय सिंह विष्टले जानकारी दिनुभयो। यो वर्ष गएको वर्षको सोही अवधिको तुलनामा 2.37 करोड बढीका बिजुली गाडी आएका छन्। विगत 10 महिनामा 15,271 विभिन्न थरीका विद्युतीय सवारी साधनको आयात गरिएको छ। म्याग्दी र मुस्ताङका पर्यटकीय स्थल र होटल भरिभराउ भएका छन्। म्याग्दीको कलेश्वर, भुरुङ तातोपानी, रूप्से, महेबेरीचरणा र अन्धगल्छीमा पर्यटकको घुइँचो लागेको पथ प्रदर्शक श्रीकृष्ण लामिछानेले जानकारी दिनुभयो।
5: अहिले चाहिँ ठिकै छ भन्छन्, बाटोबाट आउने हो, नयाँ बेलबिज पनि बनिया छ, पुरानो बाटो यहाँ हुँदाखेरि चाहिँ हामी दुःख पारेर यहाँ फर्केर पनि गएको छ। त्यस्तो
3: गर्मी छल्न र मुक्तिनाथ तीर्थयात्राका लागि आएका भारतीय तथा लगातार 4 दिनको सार्वजनिक विदाका कारण आन्तरिक पर्यटकको आगमन बढेको हो। प्रहरीका अनुसार बेनी जमसम्म सडक भएर पछिल्लो 4 दिनमा 30,000 जनाभन्दा बढी पर्यटक भित्रिएका छन्। मुस्ताङको होटलमा 1 दिनमा 10,000 जना पाहुना राख्न सक्ने क्षमता छ। बाजुराको बढी मालिका नगरपालिकामा भिरबाट लडेर 2 जनाको मृत्यु भएको छ। पार्टाका मनबहादुर दानीको वनमा घाँस काट्न गएका बेला भिरबाट लडेर मृत्यु भएको प्रहरी इन्स्पेक्टर गगन सिंह भाटले जानकारी दिनुभयो। यस्तै सोही नगरपालिका 6 कोर्दाका बलबहादुर खड्काकी छोरी 6 वर्षीय जसना खड्काको पनि भिरबाट लडेर मृत्यु भएको छ। आमासँग घाँस काट्न गएका बेला भिरबाट चिब्लिएर जसनाको मृत्यु भएको हो। लेबनानको भित्री भागसम्म सैनिक कारवाही चलाएको भन्दै फ्रान्स, जर्मनी र बेलायतले इजरायलको आलोचना गरेका छन्। बेलायतका विदेश मन्त्री इभेट कुपरले लेबनानका विभिन्न क्षेत्र खाली गर्न जारी गरिएको सूचनाले विस्थापितको संख्या बढ्न सक्ने चिन्ता व्यक्त गर्नुभएको छ। इजरायली प्रधानमन्त्री नेतन्याहुले भने लेबनानको पहाडी क्षेत्रमा कब्जा जमाउन सकेको भन्दै आफ्नो सेनाको प्रशंसा गर्नुभएको छ।
6: Our forces crossed the Litani River. They seized controlled areas. They occupied the Beaufort Ridge. My instruction is to deepen and expand our grip. We broke the barrier of fear.
3: अमेरिकी राष्ट्रपति ट्रम्पले इरानसँग प्रस्ताव गरिएको सम्झौताको मस्यौदा सम्पादन गर्न फिर्ता पठाएको खबर छ। होर्मुज जलघाटी खोल्ने र प्रशोधित युरेनियम सम्बन्धी प्रस्ताव सच्याउन ट्रम्पले फिर्ता पठाउनु भएको हो। यहीबीच इजरायली सेना पहिलोपटक लेबनानको सबभन्दा भित्री भागसम्म पुगेको छ। बेरुतबाट बीबीसीका रेमी रहाइमका अनुसार इजरायलले हेजबोल्लामाथिको मनोवैज्ञानिक दबाव बढाएको देखिएको छ।
2: Israelis are using both its strategic and its symbolic significance to try to advance their psychological warfare against Hezbollah.
3: Oh, yes, another cover.

0: पूर्व प्रधानमन्त्री चलनाथ खनालले सीमा विवादबारे प्रधानमन्त्रीको अभिव्यक्ति खतरनाक रहेको बताउनु भएको छ। नेकपा नेता खनालले प्रधानमन्त्री बालेनको अभिव्यक्ति राष्ट्रवाद विरोधी रहेकाले उहाँ प्रधानमन्त्रीको कुर्सीमा बस्न नसुहाउने बताउनुभयो। सो अभिव्यक्तिले देशभित्र र बाहिर रहेका 3 करोड नेपाली जनताको देशभक्तिपूर्ण भावनामाथि कुठाराघात भएको उहाँको भनाइ छ। यो विषयमा प्रधानमन्त्री शाहले माफी नमागेसम्म विरोध र पत्सरना गर्न उहाँको आग्रह छ। श्रम संस्कृति पार्टीले प्रधानमन्त्री पालेन्द्र शाह मुलुकको रक्षा र भौगोलिक अखण्डताप्रति प्रतिबद्ध नरहेको गम्भीर आरोप लगाएको छ। अध्यक्ष हर्क साम्पाङले वक्तव्य जारी गर्दै प्रधानमन्त्रीबाटै नेपालले सीमा मिचेको भन्नु घोर आपत्तिको विषय हो भन्नुभएको छ। लिपु लेख लिम्पियाधुरा फिर्ता गर्ने मागलाई ओझेलमा पार्ने गरी प्रधानमन्त्रीले बोल्नु राष्ट्रघाती कदम भएको सो पार्टीको भनाइ छ। पार्टीका अध्यक्ष साम्पाङले प्रधानमन्त्रीको भनाइलाई लिएर प्रतिक्रिया दिनुभएको छ।
1: र यो कहाँनिर मिचेको कति मिचेको रहेछ त्यो पुष्टि गर्नका लागि होइन प्रधानमन्त्रीलाई हामी सोध्छौँ। प्रधानमन्त्रीले नेपालले भारतको भूभाग मिचेको रहेछ मैले पत्ता लगाएँ मैले धेरै थाहा पाएँ भनेर संसदमा कहिले नबोलेको म नभएको मौका छोपेर बोलेको जस्तो पनि लाग्छ। त्यो लाग्न चाहिँ हुन त त्यस्तो त नहोला तैपनि झन्डै देखिन्छ चाहिँ त्यो
0: सीमा विवादबारे प्रधानमन्त्रीको अभिव्यक्तिबारे सर्वदलीय बैठकमा छलफल हुने भएको छ। कंग्रेस, एमाले, श्रम संस्कृति र राप्रपाले सिंहदरबारमा बैठक बोलाएका हुन्। कंग्रेस संसदीय दलका नेता भीष्मराज आङदम्बेको आह्वानमा बैठक डाकिएको छ। सांसदहरूको लगातारको मागपछि प्रतिनिधि सभामा आएका प्रधानमन्त्री पालेन्द्र शाहलाई सांसदहरूले तथ्यमा आधारित हुन सम्झाएका छन्। मुलुकको आर्थिक लक्ष्यबारे बोल्दा प्रधानमन्त्री शाहले गलत तथ्य प्रस्तुत गरेको भन्दै सांसदहरूले सम्झाएका हुन्। प्रधानमन्त्रीले चीनको आर्थिक उन्नतिबारे बोलेको अभिव्यक्ति गलत रहेको राप्रपाका खुशबु ओलीको तर्क छ।
2: सो पीएम इज रङ बेसिकली चाइना हेज नट ग्रेजुएटेड टु डेभलप्ड कन्ट्री स्टेटस त्यो सच्याउनु पर्ने हो कि यस्ता किसिमका त्रुटिहरू हुन्छन् कि जस्ट ऱ्यान्डमली आएर बोल्दाखेरि मलाई लाग्छ यस्तै नहोस् भन्ने विषयलाई यहाँनिर 3 दिन लिखित गर्नुपर्छ भनेको कारण चाहिँ उहाँको त्यहाँबाट आएर त्रुटि हुनु हुँदैन लाइभमा किन विश्वले हेरिरहेछ।
0: यसअघि प्रधानमन्त्री शाहले चीन विकसित मुलुकमा पुगेर फिर्ता भएको बताउनु भएको थियो।
3: हाम्रै छिमेकी राष्ट्र चीन चाइना चाहिँ अस्ति भर्खरै डेभलपिङबाट डेभलपमा गएको थियो जबकि त्यो डेभलपमेन्टको पराकाष्ठा नागिसकेको देश हो त्यो। यो कुराहरू चाहिँ एकदमै स्ट्राटेजिक रूपमा सरकारले सोच्नुपर्छ जस्तो लाग्छ।
0: नेपालले कम विकसित मुलुककै हैसियतमा बस्न चाहेको विषयमा शाहले सरकारी निर्णयको प्रतिरक्षा गर्दै हुनुहुन्थ्यो। सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली छोरी सम्मेलन 2083 सम्पन्न भएको छ।
4: ज्योति फाउन्डेशनको आयोजनामा भएको कार्यक्रमले कर्णालीका छोरीहरूको सशक्तिकरणका लागि 10 बुद्धि कर्णाली घोषणा पत्र जारी गरेको छ। कार्यक्रममा कर्णालीका छोरीहरूबाट प्राप्त सुझावका आधारमा 10 बुद्धि कर्णाली घोषणा पत्र सार्वजनिक गरिएको हो। सम्मेलनले कर्णालीका छोरीहरूको भविष्य निर्माणका लागि बाधक बनेका बाल विवाह, लैंगिक विभेद, कुप्रथा लगायतको अन्त्यका लागि प्रदेश तथा स्थानीय सरकारसँग रणनीति एवं कार्ययोजना निर्माण गरी कार्यान्वयन गर्न माग राखेको छ। त्यसैगरी सम्मेलनले महिनावारीसँग सम्बन्धित विभेदकारी र हानिकारक चलनहरू नष्ट गर्दै महिनावारीलाई मर्यादित र सुरक्षित बनाउन संघ प्रदेश र स्थानीय कानूनको पूर्ण कार्यान्वयन गर्न सरोकारवालासँग माग गर्ने विद्यालय तथा सामुदायिक संस्थामा महिनावारी आराम कक्षको व्यवस्था गरी महिनावारी स्वच्छता सेवा तथा आवश्यक सामग्रीको व्यवस्था गर्न माग गर्ने निर्णय गरेको छ। छोरीहरूको उच्च शिक्षा अध्ययनका लागि कर्णाली प्रदेश सरकार र 79 स्थानीय तहलाई छोरी विशेष छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्न तथा सञ्चालनमा रहेका कार्यक्रमलाई व्यवस्थित तथा उपलब्धिमूलक बनाउन पैरवी गर्ने घोषणा पत्रमा उल्लेख छ। सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको सहकार्यमा 2 दिनसम्म चलेको सम्मेलनमा कक्षा 11 र 12 पढ्ने कर्णालीका 79 स्थानीय तहबाट 2-2 छोरी राउटे, राजी, कुसुन्डा, बादी, बोटे समुदायका अपाङ्गता भएका तथा लैंगिक तथा यौनिक अल्पसंख्यक सीमान्तकृत लोपोन्मुख समुदायका करिब 250 भन्दा बढी छोरीहरूको सहभागिता थियो।
0: प्रिमियर लिगमा आर्सेनलले जितेपछिको परेडका क्रममा लन्डनबाट 17 पक्राउ परेका छन्। दंगा बढेको भन्दै महानगरीय प्रहरले खोज तथा पक्राउका लागि प्रहरलाई थप अधिकार दिइएको बताएको छ। टिमका समर्थकहरूले खुसियालीमा रूख, घरका छाना र बिजुली बत्तीका पोलमा चढेर हात हल्लाएपछि बारुनेन्द्रले 75 उद्धार गर्नु परेको छ। र लन्डनको भित्री भागसम्म सैनिक कारवाही चलाएको भन्दै फ्रान्स, जर्मनी र बेलायतले इजरायलको आलोचना गरेका छन्। अहिलेसम्मका खबर यति नै। नमस्कार।
5: BFBS कुल घर रेडियो।

0: प्रधानमन्त्री बालेन्द्र शाहले हिजो बोलेपछि संसदमा रडाको मच्चिरहेका बेला अब कसरी प्रस्तुत हुने भन्ने रणनीति तय गर्न विपक्षी दलहरूको बैठक बस्दैछ। आजको प्रतिनिधि सभा बैठक अघि कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी दलको बैठक बस्ने नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले जानकारी दिनुभयो। प्रमुख सचेतक र सचेतकको बैठकमा विपक्षी दलका संसदीय दलका नेताहरू पनि सहभागी हुँदैछन्। विपक्षी मोर्चाले नेपालले पनि भारतीय भूमि अतिक्रमण भन्ने प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति संसदको अभिलेखबाट हटाइनुपर्ने र उहाँले माफी समेत माग्नुपर्ने अडान राखेका छन्। हिजो सत्तारूढ दलले नयाँ संसद नियमावली पारित गर्ने क्रममा विपक्षी दलका सांसदले प्रधानमन्त्रीलाई राष्ट्रघाती भन्दै राजीनामा दिनुपर्ने नारा लगाएका थिए। प्रधानमन्त्री शाहको अभिव्यक्तिको चौतर्फी विरोध भइरहेको छ। सभामुख डोलप्रसाद अर्यालले पनि विपक्षी प्रति प्रतिशोधपूर्ण व्यवहार र सत्तापक्षको सहयोगी भूमिका खेलेको विपक्षी दलको आरोप छ। अर्यालले विपक्षीको नाराबाजी बीच संसद नियमावली बहुमतले पारित भएको घोषणा गर्नु भएको थियो। नेपालको संसदीय इतिहासमा यसअघि संसद नियमावली सर्वसम्मत पारित गर्ने अभ्यास थियो। सुर्खेतमा क्रियाशील रासोपा बाहेकका दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहलाई नेपालले पनि भारतको भूमि मिचेको प्रमाण दिन वा जनतासँग माफी माग्न चेतावनी दिएका छन्। नेपाली कांग्रेस, एमाले, नेकपा, नेकपा माओवादी लगायतका दलका जिल्ला नेताले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री शाहको यो अभिव्यक्तिको निन्दा गरेका हुन्। मुलुकको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनता, राष्ट्रिय सुरक्षा र राष्ट्रिय स्वाभिमानसँग जोड़िएको सीमा सम्बन्धी संवेदनशील विषयमा प्रधानमन्त्री शाहले बिना तथ्य प्रमाण र आधार बिना नेपालले समेत भारतको भूमि मिचेको भन्दा नेपालको राष्ट्रिय दावी र कूटनीतिक स्थितिलाई कमजोर बनाउने जोखिम बढ़ेको उनीहरूको भनाइ छ। संविधानमा समेटिएको अध्यावधिक राष्ट्रिय नक्सा र त्यसलाई सर्वसम्मत रूपमा अनुमोदन गरेको संसदको निर्णयले समेत नेपालको स्पष्ट राष्ट्रिय अडानलाई स्थापित गरेको भन्दै उनीहरूले नेपालले भारतको भूमि मिचेको तथ्य प्रमाण र आधिकारिक आधार दिन प्रधानमन्त्रीलाई चुनौती दिएका छन्। नेपाली जनताको आत्मसम्मानमा पुगेको आघातप्रति जिम्मेवारी वहन गर्दै अब प्रधानमन्त्रीले संसदको रोस्टरमै उभिएर माफी माग्नुपर्ने उनीहरूको माग छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले 50 लाखसम्मका गाड़ीमा मूल्य घट्ने दावी गर्नुभएको छ। नेपाल आर्थिक पत्रकार संघसँगको अन्तर्क्रियामा मन्त्री वाग्लेले विलासी गाड़ीमा मात्रै कर बढ़ेको भन्दै 50 लाखसम्मका गाड़ीको मूल्य घट्ने दावी गर्नुभएको हो। केही वर्ष अघिसम्म विद्युतीय गाड़ीको संख्या बढ़ाउन धेरै छूट दिए पनि अहिले आवश्यकता अनुसार कर लगाएको पनि उहाँको जिकिर छ। किलोवाटका आधारमा गाड़ी भित्र्याउँदा महालेखाले प्रश्न उठाएपछि व्यवसायीहरू तनावमा देखिएको पनि उहाँको भनाइ छ। किलोवाटको सट्टा मूल्यका आधारमा कर लगाउँदा अटो व्यवसायले समेत राहत महसुस गरेको उहाँले दावी गर्नुभएको छ। बुटवलको मोतीपुर औद्योगिक क्षेत्र निजी क्षेत्रलाई दिने सरकारले बजेट मार्फत गरेको घोषणाले उद्योगी व्यवसायी उत्साही भएका छन्। तर मोतीपुर औद्योगिक क्षेत्रको सुकुम्बासीको समस्या समाधान नभएसम्म उद्योगीहरूले मोतीपुरमा हात नहाल्ने बताएका छन्, जसका कारण हजारौं युवालाई रोजगारीमा जोड्ने सरकारी योजना फेरि पनि अलपत्र पर्ने भएको छ। बुटवलबाट छवि पाण्डे।
1: विक्रम सम्बत 2077 सालमा शिलान्यास भएको बुटवलको मोतीपुर औद्योगिक क्षेत्रमा जग्गा विवादको कारण अहिलेसम्म निर्माणको काम नै सुरु भएको छैन। यही बीचमा सरकारले बजेट मार्फत मोतीपुर औद्योगिक क्षेत्र निजी क्षेत्रलाई दिने घोषणा गरेकोमा उद्योगीहरूले सकारात्मक प्रतिक्रिया दिएका छन्। तर जग्गा विवादको समस्या समाधान नभएसम्म मोतीपुरमा हात नहाल्ने उनीहरूको शर्त छ। बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल।
2: मजबुर क्षेत्रलाई निजी क्षेत्रसँग मिलेर काम गर्ने भन्ने कुराको प्रयोग बजेट मन्त्रमा आएको छ, त्यो सकारात्मक कुरा हो। तर अरू बस्ती विकाससँग जोडेका कुराहरू होइन, त्यसको व्यवस्थापनको कुराहरू चुनौतीपूर्ण छन्। सरकारको दायित्व जिम्मेवारी पनि हो आम नागरिकप्रति, त्यसलाई व्यवस्थापन गरेर मजबुत स्तर स्थापना हुँदाखेरि निजी स्तरलाई एउटा उत्साह प्रदान हुन्छ भन्ने मलाई लाग्छ। निजी स्तर समेत समावेश हुने गरी गरेका कुराहरू सकारात्मक छन्।
1: करिब 820 बिघा जग्गामा बन्ने भनिएको औद्योगिक क्षेत्रमा अहिले 5,000 सुकुम्बासीको बस्ती छ। बस्ती व्यवस्थापन नभएसम्म औद्योगिक क्षेत्र बन्ने कुरा असम्भव देखिएको छ, जसको कारण 6 वर्ष अघि शिलान्यास भएको औद्योगिक क्षेत्रको काम अहिले अलपत्र छ। चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टङ्क पोखरेल पनि जग्गा विवाद भएको कारण निजी क्षेत्रले मोतीपुरमा हात नहाल्ने अडान दोहोर्याउनुभयो।
3: प्राइभेट सेक्टरले यही अहिले भर्खरै इमिडिएट बजेट सेनेकी भरमा सञ्चालन गरिहाल्छ, यस्तो त मात्रै थियो देख्दिन। भौतिक पूर्वाधारदेखि लिएर धेरै कुरा गर्न छ। अनि अर्को कुरो, त्यहाँको जग्गाकै विषयमा त्यत्रो किचलो छ, हेर्दा सर राम्रो छ, त्यहाँ त्यही क्षेत्रमा सुकुम्बासीको समस्या छ, जग्गाको विवाद छ।
0: नमस्कार।
4: BFBS, Gorkha Radio.

0: PFDS Gorkha Radio
1: Sanya Samudaya ma
0: Relayan Bhari
1: On Air
0: App ma
1: Ani Smart Speaker ma Bhannhos
2: Play PFDS
0: You PFDS Gorkha Radio Ho
1: Gorkha Radio
3: प्रधानमन्त्री बालेन्द्र शाहले हिजो बोलेपछि संसदमा रणाको मचिरहेका बेला अब कसरी प्रस्तुत हुने भन्ने रणनीति तय गर्न विपक्षी दलहरूको बैठक बस्दैछ। आजको प्रतिनिधि सभा बैठक अघि कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी दलको बैठक बस्ने नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले जानकारी दिनुभयो। प्रमुख सचेतक र सचेतकको बैठकमा विपक्षी दलका संसदीय दलका नेताहरू पनि सहभागी हुँदैछन्। नेपालले भारतको सीमा मिचेको भन्ने प्रधानमन्त्रीको दावीलाई परराष्ट्र मन्त्रालयले सच्याएर विज्ञप्ति निकालेको छ।
4: राप्ती मन्त्रालयले निकालेको वक्तव्यमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति सीमा क्षेत्रमा जग्गा भोगाधिकारसँग सम्बन्धित रहेको उल्लेख गरेको छ। दुई देशको सीमा निर्धारण गर्दा नदीले आधार मानेका कारण क्रस बोर्डर अकुपेसन भई एकले अर्को देशको क्षेत्रमा बसोबास तथा खेतीपाती गर्नुपर्ने अवस्था बनेको पनि मन्त्रालयले उल्लेख गरेको छ। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले निकालेको वक्तव्यमा एक अर्को देशमा बसोबास तथा जमिन प्रयोग समस्या समाधानका लागि संयन्त्र र प्राविधिक टोली खटिएका उल्लेख गरिएको छ। प्राविधिक समितिको अध्ययनले कतिपय भारतीय जग्गा नेपालतर्फ तथा नेपालको भारतमा परिरहेको पनि मन्त्रालयको भनाइ छ। लिपुलेख हुँदै भारत र चीनमा पठाएको चिठीको जवाबमा दुवै देशले कूटनीतिक माध्यमबाट समाधान गर्न चाहेको बताएका मन्त्रालयले जनाएको छ। सुस्ता लिम्पियाधुरा लिपुलेख र कालापानीको सिमानाबारी सीमाङ्कन नै हुन बाँकी रहेको पनि विज्ञप्तिमा जनाइएको छ।
3: कास्कीमा पर्ने मर्दी पदयात्रामा जाने पर्यटकहरू समस्यामा पर्ने गरेका छन्। पर्यटक हराउने घटना बढेपछि गाउँपालिकाले द्रुत उद्धार र खोजीमा सहयोगका लागि पर्यटक सूचना केन्द्र सञ्चालनको तयारी गरेको छ। पोखराबाट कृष्ण दवाडेको रिपोर्ट।
5: पोखरा नजिकैको चर्चित मर्दी हिमाल पदयात्रा अहिले स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा पर्छ। छोटो समयमै हिमालको नजिक पुग्न सकिने भएकाले मर्दीलाई पछिल्ला वर्षमा अत्यन्त लोकप्रिय बनाएको छ। तर यही आकर्षणसँगै पदयात्राका क्रममा पर्यटक हराउने घटना समेत बढेका छन्। यही जेठ पहिलो साता मात्रै आन्तरिक पर्यटक भिक्षु धामिसहरू मर्दी पदयात्रा क्रममा सम्पर्कविहीन भएकामा चार दिनपछि सब फेला परेको थियो। मर्दी क्षेत्रमा पर्यटक हराउने घटना यो नयाँ भने होइन। विशेष गरी हाइक्याम्प भ्यू पोइन्ट आधार शिविर आसपासका क्षेत्रमा बाटो बिराउने मौसममा अल्मलिने वा सम्पर्कविहीन हुने घटना बारम्बार दोहोरिने गरेका छन्। एकल यात्रामा जाने पर्यटक बढी जोखिममा पर्ने गरेको स्थानीय पर्यटन व्यवसायी राज योन्जन बताउनुहुन्छ।
6: भूगोलको हिसाबले भन्दा पनि अनि यो भौतिक संरचनाको हिसाबले भन्दा पनि यो के अरे गाइड बिनाको आएर त्यस्तो भूगोल जस्तो लाग्छ होइन। अब किनभने यहाँ त तपाईँको यो भूगोल पनि त्यस्तो खासै त्यस्तो मिसिङ हुने भूगोल पनि छैन। ठ्याक्कै डाँडा त्यो रिज रिजै छ, यो डिरेक्सनमा म आएको, यो डिरेक्सनमा म जानुपर्छ भन्ने त के अरे हुन्छ, मान्छेलाई त्यो थाहा हुनुपर्छ। त्यही पनि त्यही माथि पनि हामीले सबै त्यो साइन पोस्ट गरेर गरेका छौँ। गाइड विदाउट गाइड आउनको कारण नै यो हराएको जस्तो लाग्छ होइन। गाइडसँग आयो भने यहाँ कुनै पनि त्यस्तो घटना घट्दैन।
5: मर्दी छोटो र सजिलो पदमार्ग मानिने भएकाले धेरैले गाइड बिनै यात्रा गर्ने गरेका छन्। सरकारले पदयात्रामा गाइड अनिवार्य गरे पनि अनुगमन र नियमन नभएको ट्रेकिङ एजेन्ट्स एसोसिएसन टान गण्डकीका अध्यक्ष कृष्ण आचार्य बताउनुहुन्छ।
7: भेगमा चाहिँ धेरै पर्यटनहरू हराएको अवस्था नि हो। तर बारम्बार यसलाई सुरक्षित र व्यवस्थित बनाउनु पर्छ भनेर अनिवार्य गाइड भनेको गाउँका चाहिँ अब त्यो भनेको अझै नियमित रूपमा त्यो सञ्चालन भएको छैन। हामीले टिम्स लागू गरौँ, अनिवार्य रूपमा चाहिँ सडन ठाउँमा चाहिँ गाइड लानुपर्छ भन्ने हिसाबले, किनभने घटना घटेपछि त्यसकै बदनाम हुने अवस्थाले गर्दाखेरि हिजोदेखि नै राखिएको विषय हो। तर कानुन नहुने नभएको अवस्थाले चाहिँ अक्षर चाहिँ पारिरहेको छ।
5: मर्दी पदयात्रा कास्कीको माछापुच्छ्रे गाउँपालिकामा पर्दछ। यसको अधिकांश भूगोल वडा नम्बर 9 रहेको छ। यसै वडाका वडाध्यक्ष हरिबहादुर छेत्रीले पर्यटक सूचना केन्द्र सञ्चालनको तयारी गरिएको बताउनुभयो।
8: बिल्डिङ रेडी भइसक्यो, त्यसलाई चाहिँ त्यो सूचना केन्द्रको रूपमा स्थापित गरेर अझ हाम्रो पालिकाको प्रस्ताव त के छ भने एउटा चाहिँ एक्याबको कर्मचारी एउटा चाहिँ अब पालिकाको तर्फबाट हालौँ। अब एक्याबले चाहिँ बरु एउटा टेक्निकल मेन पावर हालोस्, अलि हेल्थको के बिरामी पनि हुनसक्छ, हेल्थको अवेरनेस दिन सक्ने खालको चाहिँ राखौँ। अनि पालिकाले चाहिँ त्यसलाई चाहिँ कुर्स तथा उद्धारको सामग्री सहित एउटा सूचना केन्द्रको रूपमा स्थापित गरौँ भन्ने कुरो चाहिँ भएको छ।
3: छैठौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव शुरू भएको छ। चाभिल चलचित्र विकास बोर्डमा शुरू भएको महोत्सवमा आदिवासी जनजाति समुदायका भाषा, संस्कृति, परम्परा, इतिहास तथा सांस्कृतिक पहिचान झल्काउने कथानक र लघु चलचित्र, वृत्तचित्र तथा एआई जेनेरेटेड वृत्तचित्र प्रदर्शन गरिनेछ। तीन दिने महोत्सवका निर्देशक सागर किरुङले आदिवासी जनजाति भित्रका विभिन्न समुदायका मौलिक कथा र जीवनशैलीलाई समेटिएका चलचित्रहरू प्रदर्शन गरिने जानकारी दिनुभयो। महोत्सवमा पीत, स्वयम्भू, डोलोप्पो रामरानी, ह्वाङ तानाछा र दिलसरा लगायतका चलचित्र प्रदर्शन गरिनेछन्। र आज अमेरिकी डलर एकको खरिद दर 151.71 रुपियाँ र बिक्री दर 152.30 रुपियाँ रहेको छ। हवस् त, खबर यति नै। नमस्कार।
0: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी विवादित अभिव्यक्तिको असर नेपाली भूमि सूचनामा देखिएको छ। शाहले हिजो संसदको रोस्टमबाट नेपालले पनि भारतीय भूमि मिचेको अभिव्यक्ति दिनुभएको थियो। शाहको यो भनाई आए लगत्तै गएको साँझ भारतीय सशस्त्र सीमा बल एसएसबी नवलपरासी सुस्ताको नेपाली भूमिमा पसेर निर्माणाधीन तटबन्धको काममा अवरोधको प्रयास गरेको छ। एसएसबीले सुस्ता गाउँपालिका पाँचमा निर्माण भइरहेको तटबन्धको काम रोक्न दबाव दिएको हो। हामीले सुस्ता गाउँपालिकाका अध्यक्ष टेकना
1: सुस्तामा एसएसबी पसेर हाम्रो निर्माणाधीन कामलाई रोक्न खोज्या, अवरोध गर्न खोज्या भन्ने कुरा आएको थियो, ठ्याक्कै के होला?
2: हिजो आएर काम रोक्न भनेर गएछ, अब 10,000 छैन, केही छैन के अरे, उनीहरू ठुलो संख्यामा हतियार लिएर आउने हुँदाखेरि त्यस्तै छ, र थोरै आए पनि धेरै आए पनि अब लडेर बनाउने कुरो भएन, संवाद गरेरै छलफलबाटै टुङ्ग्याएर गर्नुपर्ने हुन्छ, अब त्यो विषय प्रशासनले गर्ला।
1: के भनेर गएछन् उनीहरू?
2: यहाँ काम नगर्नु, यो विवादित ठाउँ हो, यो नेपाल हो कि भारत हो केही निश्चित छैन, विवादित ठाउँ भएको हुनाले काम नगर्नु भनेर गयो।
1: अनि यो भन्दा अगाडि पनि काम त भइराखेको छ होइन अध्यक्षज्यू?
2: काम त भइरहेको थियो, 2-3 महिनादेखि काम भइरहेको थियो।
1: यो भन्दा अगाडि उनीहरू आएर रोक्नको लागि केही भनेका थिए कि थिएनन्? एकैचोटि हिजो साँझ मात्रै आएर भनेको तिनीहरूले?
2: हजुर।
1: अनि अहिले काम के गरिराखेको छ त सिन्चाइले?
2: अहिले मैले बुझ्न पाएको छैन, म सुस्ता जान पनि पाएको छैन, अब भोलि सुस्ता जान्छु, त्यहाँ सही कुरो बुझेर आउँछु, मैले त बुझ्ने मात्रै हो, तँ फर्याउने तँ टुङ्गो लगाउने भनेको त प्रशासनले हो।
1: यो विषयमा प्रशासनलाई केही भन्नुभएको छ कि छैन?
2: प्रशासनलाई थाहा छ, उनीहरूको त त्यहाँ क्याम्पै छ, सशस्त्र क्याम्प छ, इलाका प्रहरी कार्यालय छ, उनीहरूले त जाहेर त गरिसक्यो नि, हिजै गर्यो, एरियासम्मै जाहेर गरे होला।
0: यही विषयमा हामीले नवलपरासीका सिडिओ दीपक राज नेपालसँग पनि जानकारी लिएका छौँ।
3: जस्तो अब मैले अहिले यहाँ त गृहमा पनि हामी जाहेर पठाएको छौँ है,
1: गृहमा
3: यहाँ सुन्नु न, त्यहाँको कुरा के रहेछ भने, हिजो हाम्रो सशस्त्र र उसको रेगुलर हाम्रो अनुगमन हुन्छ कि बोर्डरको
1: सशस्त्र
3: इन्डियन चाहिँ एसएसबीको, त्यो अनुगमनको क्रममा चाहिँ अहिले यो जुन 1 किलोमिटर यो चितवनको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भन्ने चितवनमा छ, उहाँहरूले निर्माण गरिरहेको सम्बन्धमा कुनै पनि अब्जेक्सन छैन त्यसमा है, अहिले जुन निर्माण भइरहेछ तटबन्धमा त्यो छैन, अहिले त चलि पनि रहेछ, तर त्योभन्दा अलिकति पूर्वपट्टि नेपाली भूमिमा नै पर्ने थप 132 मिटर तटबन्धको चाहिँ दुवै देशको अधिकारीले चाहिँ समन्वयमा चाहिँ गर्नलाई उनीहरूले रिक्वेस्ट गरेका छ।
1: भनेको निर्माण रोक्नलाई दबाब दिएको चाहिँ हो कि होइन?
3: होइन, अहिलेको चाहिँ निर्माण भइरहेकोलाई रोकिया छैन, अहिले 1 किलोमिटर तटबन्ध भइरहेको छ त्यो रोकिया छैन, त्यसलाई चाहिँ उनीहरूको कुनै पनि अब्जेक्सन छैन, तर नयाँ निर्माणको लागि चाहिँ दुई देशको समन्वयबाट चाहिँ गर्नलाई उसले उनीहरूको कूटनीतिक भाषामा अनुरोध गर्यो भने।
1: अनि एसएसबी आएर बाँध निर्माण रोक्नका लागि
3: होइन, यसो छ, अब त्यही आएको भन्दा पनि तिनीहरूको अनुगमनको क्रममा चाहिँ जुन एउटा थप निर्माण छ नि, अब यो 2 पक्षीय सहमतिबाट गर्नलाई भनेर भनेको, समन्वय पश्चात मात्रै चाहिँ गरौँ भनेर उसले भनेको छ कि।
1: सोझो हिसाबमा भन्दाखेरि चाहिँ हाम्रो पनि कन्सेन्ट लिएर मात्रै गर भन्ने खालको कुरा हो।
3: त्यसो भन्दा 2 पक्षीय भनेको नेपाल भारतकै 2 पक्षीयको चाहिँ अब आपसी सहमति, यो बोर्डरको केसहरू भएको हुनाले 2 पक्ष, अब नेपाली भूमि टेन्डर आह्वान गरेको चाहिँ नेपाली भूमिमै चाहिँ गर्नलाई चाहिँ टेन्डर आह्वान भएको छ, तर त्यो चाहिँ भनौँ न बोर्डर एरिया हो त्यो सुस्ता भनेको होइन, त्यसले गर्दाखेरि 2 पक्षको सहमतिमा चाहिँ अगाडि बढाउनलाई उसले रिक्वेस्ट गरेको छ, अहिलेलाई त्यति नै बुझाउन।
1: थपको नयाँको कुरा गर्नुभयो नि हजुरले, 132 मिटरको भनेर, यो चाहिँ हाम्रो नेपाली भूमिमै पर्छ होइन त?
3: यो नेपाली भूमिमा पर्छ हजुर।
1: अनि नेपाली भूमिमा बनाउनको लागि हाम्रो पनि कन्सेन्ट चाहियो भने चाहिँ इन्डियन बनाई,
3: अब त्यसमा चाहिँ अब दुई देशको समन्वयमा चाहिँ गरौँ भनेर उसले चाहिँ भनेको छ भनौँ न,
1: हाम्रो भूमिमा बनाउँदाखेरि पनि उसको समन्वय चाहिँ रहेछ हो।
3: अब यस्तो छ, त्यो चाहिँ अब जस्तै त नयाँ निर्माणको कुरालाई उसले त्यो कुरा गरेका छ होइन, अब त्यसलाई चाहिँ अब उसले यो बोर्डर एरिया उसको चाहिँ त्यो यतापट्टिको बाँधले अब उसको बाहमा पनि परिवर्तन गर्न सक्छ भन्ने जस्तो उनीहरूको टेक्निकल कुराहरू रहेछ, त्यो चाहिँ त्यसको डिटेल चाहिँ तपाईँले सिधैसितै कुरा गर्दा हुन्छ, अब अहिले हामीलाई आएको चाहिँ त्यति नै हो कि। जस्तो अहिले अहिले मैले औपचारिक सिडिओको हिसाबले भन्दाखेरि चाहिँ त अहिले निर्माण भइरहेको चाहिँ बन्द भएको छैन, त्यो जारी रहेको छ, र नयाँ सुरु गर्ने भनेकोलाई चाहिँ उसले अब समन्वय पश्चात चाहिँ अब बनाउनु गर्नलाई उसले रिक्वेस्ट गरेको छ। अहिले मैले यति मात्रै भन्न सक्छु है त।
1: सिडी साहब एउटा कुरा भनिदिनुहुन्छ, हजुरले यही कुरा चाहिँ गृहलाई जानकारी गराउनु भएको छ त?
3: मैले अब भर्खरै जानकारी गराउँछु।
0: अहिलेसम्म खबरै दिनु, नमस्कार।

0: सैन्य समुदायमा
1: दिलाइनभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: नेकपा एमालेका सांसद ऐन बहादुर मगरले प्रधानमन्त्रीले प्रतिनिधि सभामा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै त्यसलाई गैर जिम्मेवार र राष्ट्रहित विपरीत रहेको बताउनु भएको छ। प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीको हिजोको उपस्थितिलाई छापामार शैलीको भएको भन्दै उहाँले लोकतान्त्रिक व्यवस्था संविधान र संसद नेपाली जनताको ठूलो बलिदान संघर्ष तथा शहीदहरूको योगदानबाट स्थापित भएको बताउनु भएको हो।
4: सम्मान्य प्रधानमन्त्रीज्यूको यस सदनमा आगमन भयो, हामीलाई लाग्यो प्रधानमन्त्रीज्यू अब बिस्तारै संविधानको कार्यान्वयन गर्न थाल्नुभयो, सदनप्रति उत्तरदायी हुन थाल्नुभयो भन्ने हामीलाई लाग्यो। हामीलाई आंशिक खुसी पनि लाग्यो। प्रतिसभा नियमावली विपरीत भए पनि उहाँले जुन प्रश्नोत्तर कार्यक्रममा सहभागी हुनुभयो, ठिक छ, जवाब दिन थाल्नुभयो, ठिक छ भन्ने लाग्यो। तर प्रधानमन्त्रीज्यूको जवाब सुनिसकेपछि र जुन तरिकाको जुन शैलीको प्रश्नोत्तर कार्यक्रम आयोजना गरियो त्यो सबै कुरा हेरिसकेपछि प्रधानमन्त्रीलाई म स्मरण गराउन चाहन्छु, यो सदन, यो व्यवस्था, यो संविधान हाम्रो नेपाली चाहिँ शहीदहरूले, हाम्रो अग्रजहरूले, नेपाली जनताहरूले ठुलो बलिदानी, ठुलो लडाई, ठुलो सङ्घर्ष ल्याएर ल्याएको चाहिँ यो व्यवस्था हो, यो संविधान हो, यो सदन हो र यो देश हो। यो देशका लागि हाम्रा पुर्खाहरूले धेरै ठुलो रगत बगाएका छन्, धेरै ठुलो बलिदानी दिएका छन्। तर आज उहाँ नेपालले पनि अरूको भूमि मिचेको छ भनेर जसरी हचुवाभरमा यो सम्मानित सदनबाट आफ्नो अभिव्यक्ति दिनुभयो, यो असाध्यै गैर जिम्मेवारी, राष्ट्रघाती दोस्रै जिम्मेवारी अभिव्यक्ति सर, त्यो सदनको रेकर्डबाट हटाउँदै प्रधानमन्त्रीले माफी माग्नुपर्छ भनेर म यहाँहरूको बिचमा यो सदन मार्फत, सम्मान्य सभामुख मार्फत यो सदनको ध्यान आकर्षण गराउन चाहन्छु सभामुख महोदय।
3: यसैबीच नेपाल कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले पार्टी सभापतिको भ्रमणको पूर्व सन्ध्यामा प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्ति भारतलाई उपहार त होइन भनेर प्रश्न उठाउनु भएको छ। उहाँले अभिव्यक्तिप्रति आपत्ति जनाउँदै देशले राष्ट्रहितमा असर पारेको बताउनुभयो। उहाँले प्रधानमन्त्रीको अभिव्यक्ति अनुभव कूटनीतिक मर्यादा र जिम्मेवारी बोधको अभावको परिणाम भएको टिप्पणी गर्नुभयो।
5: प्रधानमन्त्री संसदप्रति जवाफदेही हुनुपर्छ, संसदमा सांसदले सोधेका जनताका प्रश्नको उत्तर दिनुपर्छ भन्ने मागलाई सम्बोधन गर्दै सभामुखलाई समेत सरप्राइज दिएर प्रधानमन्त्री संसदमा आउनुभयो र इमर्जेन्सी प्रश्नोत्तरको परिस्थिति जन्य व्यवस्थापन सभामुख महोदयबाट भयो, त्यसलाई आकस्मिक प्रश्नोत्तरको रूपमा हामीले स्वीकार गर्यौँ र भाग लियौँ। सभामुख महोदय, नियमावलीमा व्यवस्था छ कि प्रश्नोत्तरको समय निर्धारण गरिन्छ र प्रश्नकर्ता र प्रधानमन्त्री बीच व्यवस्थित प्रश्नोत्तर सञ्चालन गरिन्छ र प्रधानमन्त्रीको जवाफ जिम्मेवारपूर्ण हुन्छ। यसबाट हामी नयाँ भन्ने मित्रहरूलाई गम्भीर शिक्षा प्राप्त भएकै हुनुपर्छ कि राष्ट्रको प्रमुख पद जोशको मात्र पद होइन, यो त होस, अनुभव, ज्ञान र जिम्मेवारी बोधको पद हो। सभामुख महोदय, बहुमतले दिएको मूर्ख बल, अनुभवको अभाव र कूटनीतिक भाषाको महत्त्वको अनभिज्ञता र स्टन्ट शैलीको पराकाष्ठ हिजो राज्यले ठूलो क्षति बेहोर्नु पर्यो।
3: आज बसेको राष्ट्रिय सभाको बैठक पनि स्थगित गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारत सीमा विवादको विषयमा विवादित अभिव्यक्तिको विरोधमा राष्ट्रिय सभा बैठकमा सांसदहरूले अवरोध सिर्जना गरेपछि बैठक भोलिसम्मका लागि स्थगित गरिएको हो। बैठकमा सांसदहरूले प्रधानमन्त्री शाहको राजीनामा माग गर्दै नाराबाजी गरेपछि शुरूमा बैठक 20 मिनटका लागि स्थगित गरिएको थियो। आकस्मिक समयमा सांसदहरूले आफ्नो भनाई राखिसकेपछि सबै सांसदहरू आफ्नो स्थानबाट उठेर विरोधमा उत्रिएका थिए। राष्ट्रिय सभामा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीको एक सीट पनि छैन। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले आन्दोलित सांसदहरूलाई बस्न र संसदको नियमित कार्यसूची अगाडि बढाउन पटक पटक आग्रह गरे पनि सांसदहरूले उभिएरै निरन्तर अवरोध र विरोध प्रदर्शन जारी राखेपछि बैठक भोलि दिउँसो सभा 1 बजे बस्ने गरी स्थगित भएको छ। संघ सभाको खाँदबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था अन्तर्गत सञ्चालित माङसीमा खानेपानी आयोजना सञ्चालनमा आएको छ।
6: 6,47,56,600 लागतमा पुनर्निर्माण गरिएको आयोजना सञ्चालनमा ल्याइएको हो। खानेपानीको मुहान माङसीमादेखि खाँदबारीसम्मको 42 किलोमिटर मध्ये करिब 20.5 किलोमिटर ट्रान्समिसन पाइप पुनर्निर्माण गरिएको छ। चिचिला गाउँपालिकाको कुवा पानीमा रहेको ट्रिटमेन्ट प्लान्टबाट पानी प्रवाह शुरू गर्दै सञ्चालनमा ल्याइएको छ। पुनर्निर्माण सम्पन्न भएसँगै लामो समयदेखि प्रभावित हुँदै आएको खाँदबारी क्षेत्रको खानेपानी आपूर्तिमा सुधार आउने नगर प्रमुख महेश्वर थपलियाले बताउनुभयो। पुनर्निर्माण आयोजना अन्तर्गत क्षतिग्रस्त पाइपलाइन हटाएर नयाँ पाइप जडान गरिएको छ। साथै पानी प्रशोधन तथा वितरण प्रणालीलाई व्यवस्थित बनाइएको संस्थाले जनाएको छ। यसअघि चिचिलाको देउरालीदेखि खाँदबारीसम्म सड़क विस्तार तथा निर्माणका क्रममा बिछाइएको मुख्य पाइपलाइन पूर्ण रूपमा क्षतिग्रस्त भएपछि खानेपानी सेवा अवरुद्ध भएको थियो। 2070 सालमा वृहत मङ्सीमा खानेपानी आयोजनाको काम सुरु भएकामा 5 पटक समय थप गरेर 2074 पुसमा निर्माण सम्पन्न भएको थियो। आयोजना 45,01,55,000 निर्माण गरिएको थियो।
3: अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: सेवा प्रवाह सुधार्न सरकारले नयाँ पहल थालेको छ। सरकारले फ्रन्ट डेस्कका कर्मचारीलाई नागरिक केन्द्रित तालिम दिन थालेको छ। आम नागरिकले सरकारको उपस्थिति, संवेदनशीलता र व्यवहार प्रत्यक्ष रूपमा महसुस गर्ने पहिलो ठाउँ सरकारी कार्यालयको सोधपूछ तथा दर्ता चलाने शाखाका कर्मचारीको व्यवहार सुधार्ने उद्देश्यका साथ सरकारले पहिलो पटक नागरिक केन्द्रित सार्वजनिक सेवा प्रशिक्षण अभियान शुरू गरेको छ। सरकारको 100 बुँदे प्राथमिकता प्राप्त कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको यो पहलले सार्वजनिक सेवा प्रवाहको अग्रपंक्तिमा रहने फ्रन्ट डेस्क कर्मचारीको व्यवहार, दक्षता र सेवा संस्कृतिमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा छ। देशभरका फ्रन्ट डेस्कमा कार्यरत 3204 कर्मचारीको विवरण संकलन भइसकेको छ। पहिलो चरणमा संघीय सरकार अन्तर्गतका विभिन्न मन्त्रालय र विभागमा कार्यरत सहायक स्तरका 660 र अधिकृत स्तरका 360 गरी कुल 1020 जना कर्मचारीलाई तालिम दिइएको छ। नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान मार्फत गत जेठ 5 गतेदेखि तालिम सञ्चालन भइरहेको छ। तालिममा परम्परागत प्रशासनिक ज्ञानभन्दा बढ़ी व्यवहारगत सुधार र व्यावहारिक सिकाइँदैछ। कर्मचारीलाई नागरिक प्रति सम्मानजनक व्यवहार, शिष्टाचार, समानुभूति, कृतज्ञता तथा सेवामुखी सोच विकासका विषयमा प्रशिक्षण दिइँदैछ। साथै प्रभावकारी संचार, सक्रिय रूपमा सुन्ने कला, टेलिफोन तथा इमेल शिष्टाचार, व्हाट्सएप लगायत डिजिटल माध्यमको जिम्मेवार प्रयोग सम्बन्धी विषय पनि समावेश छ। त्यसै गरी कार्यस्थलमा हुने तनाव व्यवस्थापन, विवाद तथा गुनासो सम्बोधन, आकस्मिक भीड नियन्त्रण र दबावपूर्ण अवस्थामा शान्त रहन सक्ने क्षमता विकासमा विशेष जोड़ दिए प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धित विवादित अभिव्यक्तिको असर नेपाली भूमि सुस्तामा देखिएको छ। शाहले हिजो संसदको रोस्ट्रमबाट नेपालले पनि भारतीय भूमि मिचेको अभिव्यक्ति दिनुभएको थियो। शाहको यो भनाइ आए लगत्तै गएको साँझ भारतीय सशस्त्र सीमा बल एसएसबी नवलपरासी सुस्ताको नेपाली भूमिमा पसेर निर्माणाधीन तटबन्धको काममा अवरोधको प्रयास गरेको हो। एसएसबीले सुस्ता गाउँपालिका 5 मा निर्माण भइरहेको तटबन्धको काम रोक्न दबाव दिएको हो। हामीले सुस्ता गाउँपालिकाका अध्यक्ष टेक नारायण उपाध्यक्षसँग बुझेका छौं।
4: सुस्तामा एसएसबी पसेर हाम्रो निर्माणाधीन कामलाई रोक्न खोज्या, अवरोध गर्न खोज्या भन्ने कुरा आएको थियो। ठ्याक्कै के होला?
5: हिजो आएर काम रोक्न भनेर गएछ। अब 10 हजार छैन, केही छैन के अरे, उनीहरू ठुलो संख्यामा हतियार लिएर आउने हुँदाखेरि त्यस्तै छ र थोरै आए पनि धेरै आए पनि अब लडेर बनाउने कुरो भएन, संवाद गरेरै छलफलबाटै टुङ्ग्याएर गर्नुपर्ने हुन्छ। अब त्यो विषय प्रशासनले गर्ला
4: के भनेर गएछन् उनीहरू?
5: यहाँ काम नगर्नु, यो विवादित ठाउँ हो, यो नेपाल हो कि भारत हो केही निश्चित छैन, विवादित ठाउँ भएको हुनाले काम नगर्नु भनेर गयो।
4: अनि यो भन्दा अगाडि पनि काम त भइराखेको छ होइन अध्यक्षज्यू?
5: काम त भइरहेको थियो, 2-3 महिनादेखि काम भइरहेको थियो।
4: यो भन्दा अगाडि उनीहरू आएर रोक्नको लागि केही भनेका थिए कि थिएनन्? एकैचोटि हिजो साँझ मात्रै आएर भनेको तिनीहरूले?
5: हजुर।
4: अनि अहिले काम के गरिराखेको छ त सिन्चाइले?
5: अहिले मैले बुझ्न पाएको छैन, म सुस्ता जान पनि पाएको छैन, अब भोलि सुस्ता जान्छु, त्यहाँबाट सही कुरो बुझेर आउँछु।
3: यही विषयमा हामीले नवलपरासीका सिडिओ दीपक राज नेपालसँग पनि जानकारी लिएका छौँ।
6: यस्तो भयो, अब मैले अहिले यहाँ त गृहमा पनि हामी जाहेरी पठाएको छौँ तपाईँलाई
4: गृहमा।
6: अब सुन्नु न, त्यहाँको कुरा के रहेछ भने हिजो हाम्रो सशस्त्र र उसको रेगुलर हाम्रो अनुगमन हुन्छ कि बोर्डरको सशस्त्र र इन्डियन चाहिँ एसएसबीको, त्यो अनुगमनको क्रममा चाहिँ अहिले यो जुन 1 किलोमिटर यो चितवनको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भन्ने चितवनमा छ, उहाँहरूले निर्माण गरिरहेको सम्बन्धमा कुनै पनि अब्जेक्सन छैन त्यसमा है। अहिले जुन निर्माण भइरहेको छ तटबन्धमा त्यो छैन, अहिले त चलि पनि रहेछ, तर त्योभन्दा अलिकति पूर्वपट्टि नेपाली भूमिमा नै पर्ने थप 132 मिटर तटबन्धको चाहिँ दुवै देशको अधिकारीले चाहिँ समन्वयमा चाहिँ गर्नलाई उनीहरूले रिक्वेस्ट गरेका छ।
4: भनेको निर्माण रोक्नलाई दबाब दिएको चाहिँ हो कि होइन?
6: होइन, अहिलेको चाहिँ निर्माण भइरहेकोलाई रोकिया छैन, अहिले 1 किलोमिटर तटबन्ध भइरहेको छ त्यो रोकिया छैन, त्यसलाई चाहिँ उनीहरूको कुनै पनि अब्जेक्सन छैन, तर नयाँ निर्माणको लागि चाहिँ दुई देशको समन्वयबाट चाहिँ गर्नलाई उसले उनीहरूको कूटनीतिक भाषामा अनुरोध गर्यो भने
4: अनि एसएसबी आएर बाँध निर्माण रोक्नका लागि भन्यो
6: होइन यसो छ अब त्यही आएको भन्दा पनि तिनीहरूको अनुगमनको क्रममा चाहिँ जुन एउटा थप निर्माण छ नि दुई पक्ष सहमतिबाट गर्नलाई भनेर भने समन्वय पश्चात मात्रै चाहिँ गरौँ भनेर उसले भनेको छ कि
4: सोझो हिसाबमा भन्दाखेरि चाहिँ हाम्रो पनि कन्सेन्ट लिएर मात्रै गर भन्ने खालको कुरा हो
6: त्यसो भन्दा दुई पक्ष भनेको नेपाल भारतले दुई पक्षको चाहिँ
3: अवस्था खबर यति नै।

0: प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिलाई लिएर विपक्षी दलका सांसदले संसदमा अवरोध गरेपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। आज अपरान्ह दोस्रो पल्ट शुरू भएको बैठकमा पनि विपक्षी दलका सांसदले आफ्नो ठाउँबाट उठेर विरोध जनाएका थिए। प्रधानमन्त्री शाहले संसदमा आएर माफी माग्नुपर्ने र प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्ने उनीहरूको माग छ। माग पूरा नभएसम्म संसद बैठक चल्न नदिने विपक्षी दलका सांसदहरूको भनाई छ। विरोध जारी राखेपछि सभामुख अर्यालले प्रतिनिधि सभाको बैठक स्थगित गर्नु भएको हो। प्रतिनिधि सभाको अर्को बैठक भोलि दिउँसो 1 बजे बस्नेछ। सभामुख डीपी अर्यालले प्रतिनिधि सभाको बैठकमा अव्यवस्था सिर्जना गर्ने तथा अमर्यादित व्यवहार गर्ने विषयमा छानबिन समिति गठन गरिएको जानकारी दिनुभएको छ। सभामुख अर्यालले हिजोको घटनाका सम्बन्धमा आफूलाई विस्तृत जानकारी आएको भन्दै आवश्यक थप जाँचबुझ गरी 7 दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी सहित प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा 3 सदस्यीय समिति गठन गरिएको जानकारी दिनुभएको छ। प्रतिवेदन प्राप्त भएपछि नियमावली अनुसार आवश्यक कार्यवाही प्रक्रिया अगाडि बढाइने उहाँले स्पष्ट पार्नुभयो। प्रतिनिधि सभा बैठक कक्षको वेल फराकिलो बनाइएको छ। सभामुख बस्ने आसन र सांसदहरू बस्ने दूरीलाई बढ़ाइएको हो। गएको बेलुकी विपक्षी दलका सांसदहरूले बैठकमा नाराबाजी र सभामुखको आसनसम्म पुग्ने प्रयास गरेपछि पहिलो लहरका कुर्सी हटाएर फराकिलो पारिएको हो। बैठकमा सभामुखले अवरोधबीच प्रतिनिधि सभा नियमावली पारित गरेपछि विपक्षी सांसदहरू रोस्ट्रममै पुगेका थिए। हिजोको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारत सीमाबारे बोलेको विषयलाई लिएर आज पनि विपक्षीले अवरोध जारी राखेका हुन्। नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिमा संसदमा ताली बजाउने राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूलाई प्रश्न गर्न मतदाताहरूलाई आह्वान गर्नुभएको छ। नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा रूपन्देहीको मणिग्राममा आयोजित लुम्बिनी प्रदेश स्तरीय प्रदेश तथा स्थानीय तहका पार्टी पदाधिकारी तथा जनप्रतिनिधिको भेलालाई सम्बोधन गर्दै सभापति थापाले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रहित विपरीत अपरिपक्व र अराजनीतिक भएको टिप्पणी गर्नुभयो। प्रधानमन्त्रीले नबुझी बोलेको भए चिन्ताजनक र बुझेरै बोलेको भए झन खतरनाक हुने टिप्पणी गर्दै सभापति थापाले यो अभिव्यक्तिले नेपाली जनताको शिर निहुरिएको बताउनुभयो। उहाँले प्रधानमन्त्रीलाई तत्काल संसदमा गएर आफ्नो अभिव्यक्ति फिर्ता लिन र जनतासँग माफी माग्न सुझाव दिनुभयो। सेवा प्रवाह सुधार्न सरकारले नयाँ पहल थालेको छ। सरकारले फ्रन्ट डेस्कका कर्मचारीलाई नागरिक केन्द्रित तालिम दिन थालेको छ।
1: आम नागरिकले सरकारको उपस्थिति, संवेदनशीलता र व्यवहार प्रत्यक्ष रूपमा महसुस गर्ने पहिलो ठाउँ सरकारी कार्यालयको सोधपूछ तथा दर्ता चलाने शाखाका कर्मचारीको व्यवहार सुधार्ने उद्देश्यका साथ सरकारले पहिलो पटक नागरिक केन्द्रित सार्वजनिक सेवा प्रशिक्षण अभियान शुरू गरेको छ। सरकारको 100 बुँदे प्राथमिकता प्राप्त कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको यो पहलले सार्वजनिक सेवा प्रवाहको अग्रपंक्तिमा रहने फ्रन्ट डेस्क कर्मचारीको व्यवहार, दक्षता र सेवा संस्कृतिमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा छ। देशभरका फ्रन्ट डेस्कमा कार्यरत 3204 कर्मचारीको विवरण संकलन भइसकेको छ। पहिलो चरणमा संघीय सरकार अन्तर्गतका विभिन्न मन्त्रालय र विभागमा कार्यरत सहायक स्तरका 660 र अधिकृत स्तरका 360 गरी कुल 1020 जना कर्मचारीलाई तालिम दिइएको छ। नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान मार्फत गत जेठ 5 गतेदेखि तालिम सञ्चालन भइरहेको छ। तालिममा परम्परागत प्रशासनिक ज्ञान भन्दा बढ़ी व्यवहारगत सुधार र व्यावहारिक सिकाइँदैछ। कर्मचारीलाई नागरिकप्रति सम्मानजनक व्यवहार, शिष्टाचार, समानुभूति, कृतज्ञता तथा सेवामुखी सोच विकासका विषयमा प्रशिक्षण दिइँदैछ। साथै प्रभावकारी संचार, सक्रिय रूपमा सुन्ने कला, टेलिफोन तथा इमेल शिष्टाचार, वाट्सएप लगायत डिजिटल माध्यमको जिम्मेवार प्रयोग सम्बन्धी विषय पनि समावेश छ। त्यसै गरी कार्यस्थलमा हुने तनाव व्यवस्थापन, विवाद तथा गुनासो सम्बोधन, आकस्मिक भीड़ नियन्त्रण र दबावपूर्ण अवस्थामा शान्त रहन सक्ने क्षमता विकासमा विशेष जोड़ दिए।
0: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत पुग्नु भएको छ। 5 दिने भारत भ्रमणका लागि लामिछाने आज दिउँसो भारतको नयाँ दिल्ली पुग्नु भएको हो। लामिछानेलाई दिल्ली विमानस्थलमा भारतीय जनता पार्टी भाजपाका राष्ट्रिय महासचिव अरूण सिंह तथा विदेश विभाग प्रमुख विजय चौथाईवालाले स्वागत गर्नुभएको थियो। लामिछानेले भाजपाका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा दिल्ली जानुभएको हो। लामिछाने यही जेठ 22 गते स्वदेश फर्कने रासोपाले जनाएको छ। उहाँले नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने कार्यक्रम छ। साथै भाजपा शीर्ष नेतृत्वसँग छलफल गर्नुका साथै भारतमा बसोबास गरिरहेका नेपाली समुदाय र पार्टीका शुभेच्छुकसँग भेटघाट गर्ने कार्यक्रम छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो PFBS गोर्खा रेडियो हो।

0: प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय स्वाभिमान विरूद्ध अभिव्यक्ति दिँदा समेत समर्थन गरेको भन्दै कांग्रेस सचेतक निष्कल राईले रासोपा सांसदहरूको आलोचना गर्नुभएको छ। आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उहाँले सभामुखको भूमिकामाथि समेत प्रश्न गर्नुभएको छ।
1: रोस्टममा उभिएर प्रधानमन्त्रीज्यूले भन्नुभयो, नेपालले पनि भारतको जग्गा मिचेको छ, यो संसदमा रेकर्ड भएको छ, जसमा बडो गर्वका साथ सत्ता पक्षका मान्यजीवहरूले बरबर ताली पड्काउनु भएको। अलिकति आत्मग्लानी यहाँहरूलाई पनि हुनुपर्छ। यस्तो राष्ट्रिय विपरीत अभिव्यक्तिमा रफू लगाउँदै बचाउ कार्यमा कृपया दुःख नगर्नुहोला। मलाई लागेको थियो राष्ट्रिय हितमाथि धावा बोल्दै गर्दा अभिभावकको रूपमा सम्मानित सभामुखज्यू आफै रुलिङ गर्नुहुन्छ भन्ने, तर विडम्बना, तपाईँले पनि मौनता साध्नु गम्भीर त्रुटि मात्र होइन, पद्य गरिमा र जिम्मेवारी माथिको पनि प्रश्न चिन्ह उठेको छ सभामुखमा।
0: नेपालले भारतको सीमा मिचेको भन्ने प्रधानमन्त्रीको दावीलाई परराष्ट्र मन्त्रालयले सच्याएर विज्ञप्ति निकालेको छ।
2: राति मन्त्रालयले निकालेको वक्तव्यमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति सीमा क्षेत्रमा जग्गा भोगाधिकारसँग सम्बन्धित रहेको उल्लेख गरेको छ। दुई देशको सीमा निर्धारण गर्दा नदीले आधार मानेका कारण क्रस बोर्डर अकुपेसन भई एकले अर्को देशको क्षेत्रमा बसोबास तथा खेतीपाती गर्नुपर्ने अवस्था बनेको पनि मन्त्रालयले उल्लेख गरेको छ। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले निकालेको वक्तव्यमा एक अर्को देशमा बसोबास तथा जमिन प्रयोग समस्या समाधानका लागि संयन्त्र र प्राविधिक टोली खटिएका उल्लेख गरिएको छ। प्राविधिक समितिको अध्ययनले कतिपय भारतीय जग्गा नेपालतर्फ तथा नेपालको भारतमा परिरहेको पनि मन्त्रालयको भनाइ छ। लिपुलेख हुँदै भारत र चीनमा पठाएको चिठीको जवाबमा दुवै देशले कूटनीतिक माध्यमबाट समाधान गर्न चाहेको बताएका मन्त्रालयले जनाएको छ। सुस्ता, लिम्पियादुरा, लिपुलेख र कालापानीको सिमानाबारे सीमाङ्कन नै हुन बाँकी रहेको पनि विज्ञप्तिमा जनाइएको छ।
0: सुर्खेतको विरेन्द्रनगर छ तल्लो बजारमा एउटा घरमा छापा मारेर प्रहरीले ठूलो परिमाणमा सुन र भारतीय नगद बरामद गरेको छ। प्रहरीले दिएको प्रारम्भिक जानकारी अनुसार छापा मारेर श्याम सुन्दर अग्रवालको घरबाट ठूलो परिमाणमा सुनका गहना र 7 लाख भारतीय रूपियाँ नगद बरामद गरिएको छ। प्रहरीले 4 बोरामा राखिएको सुन र नगद बरामद गरिएको जनाएको छ। प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेशको टोलीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। काठमाडौँ महानगरपालिकाले लिएको छात्रवृत्ति छनौट परीक्षामा 14,057 विद्यार्थी उत्तीर्ण भएका छन्। छात्रवृत्ति परीक्षा समितिको निर्णय अनुसार न्यूनतम 40 अंक पाउने उम्मेद्वारहरूको प्रारम्भिक योग्यताक्रम सहितको नतिजा प्रकाशन गरिएको हो। यो छात्रवृत्ति महानगरपालिका अन्तर्गत सञ्चालित संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र 2083-84 कक्षा 11 र 12 अध्ययनका लागि हो। शिक्षा अधिकारी एवं परीक्षा समितिका संयोजक नमराज ढकालका अनुसार यो प्रारम्भिक नतिजा हो। यो नतिजामा चित्त नबुझे जेठ 20 कार्यालय समयभित्र पुनर्योगका लागि निवेदन दिन सकिनेछ। यसपछि अन्तिम योग्यताक्रमको सूची प्रकाशन हुनेछ। अन्तिम योग्यताक्रमको सूचीपछि मात्रै शिक्षण संस्था म्याचिङ तथा विद्यार्थी मनोनयन सिफारिस प्रक्रिया शुरू हुनेछ। वैदेशिक रोजगार विभागले 8 शर्त पूरा गर्नेले स्वचालित रूपमा पुनः श्रम स्वीकृति लिन सक्ने जनाएको छ। विभागले स्वचालित पुनः श्रम स्वीकृतिका लागि 8 शर्त अघि सारेको हो। यस अनुसार श्रम स्वीकृति आवेदन गर्दा यसअघि श्रम स्वीकृति प्राप्त गरेकै मुलुक तथा कम्पनीको लागि पुनः श्रम स्वीकृति आवेदन गरेको हुनुपर्नेछ। यसै गरी कम्तीमा 3 अवधि भएको राहदानी हुनुपर्नेछ भने भिजा वैध हुनुपर्ने विभागले जनाएको छ। कम्पनीसँग करार सम्झौता गरेको हुनुपर्ने, सामाजिक सुरक्षा कोषमा रकम जम्मा गरेको हुनुपर्ने, वैदेशिक रोजगार कल्याणकारी कोषमा रकम जम्मा गरेको हुनुपर्ने, यस्तै आवधिक जीवन बीमा गरेको हुनुपर्ने तथा वैध भिजा तथा करार सम्झौता लगायत विषयमा वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा रहेको स्व घोषणा गर्नुपर्नेछ। 2082/13 मन्त्री परिषदबाट स्वीकृत भएको शासकीय सुधार सम्बन्धी 100 कार्यसूचीको 2 बुदामा युवा श्रम तथा रोजगार मन्त्रालयका 10 कार्ययोजना राखिएको छ, जसमा वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने बारे पुनः श्रम स्वीकृतिलाई पूर्ण स्वचालित बनाउने योजना समेटिएको छ। गलत सूचना भरेमा त्यसको जिम्मेवार आफै हुनुपर्ने विभागले जनाएको छ। नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको अध्यक्षमा करूणा कटुवाल नियुक्त हुनुभएको छ। धनकुटाकी कटुवाललाई पार्टी सभापति गगन थापाले आज नेवी संघ अध्यक्षमा नियुक्त गर्नुभएको पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिनुभएको छ। दुलालका अनुसार कटुवाललाई तोकिएको समयभित्रै महाधिवेशन सम्पन्न गर्न 11 कार्यादेश र कार्य विवरण सहित जिम्मेवारी दिइएको छ।
3: यो बीएफबीएस कुल कर्म रेडियो हो।

0: प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी विवादित अभिव्यक्तिको असर नेपाली भूमि सुस्तामा देखिएको छ। शाहले हिजो संसदको रोस्ट्रमबाट नेपालले पनि भारतीय भूमि मिचेको अभिव्यक्ति दिनुभएको थियो। शाहको यो भनाई आए लगत्तै गएको साँझ भारतीय सशस्त्र सीमा बल एसएसबी नवलपरासी सुस्ताको नेपाली भूमिमा पसेर निर्माणाधीन तटबन्धको काममा अवरोधको प्रयास गरेको छ। एसएसबीले सुस्ता गाउँपालिका पाँचमा निर्माण भइरहेको तटबन्धको काम रोक्न दबाव दिएको हो। हामीले सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायसँग बुझेका छौं।
1: सुस्तामा एसएसबी पसेर हाम्रो निर्माणाधीन कामलाई रोक्न खोज्या, अवरोध गर्न खोज्या भन्ने कुरो आएको थियो, ठ्याक्कै के होला?
2: हिजो आएर काम रोक्न भनेर गएछ, अब 10,000 छैन, केही छैन के अरे, उनीहरू ठुलो संख्यामा हतियार लिएर आउने हुँदाखेरि त्यस्तै छ र थोरै आए पनि धेरै आए पनि अब लडेर बनाउने कुरो भएन, संवाद गरेरै छलफलबाटै टुङ्ग्याएर गर्नुपर्ने हुन्छ। अब त्यो विषय प्रशासनले गर्ला
1: के भनेर गएछन् उनीहरू?
2: यहाँ काम नगर्नु, यो विवादित ठाउँ हो, यो नेपाल हो कि भारत हो केही निश्चित छैन, विवादित ठाउँ भएको हुनाले काम नगर्नु भनेर गयो।
1: अनि यो भन्दा अगाडि पनि काम त भइराखेको छ होइन अध्यक्षज्यू?
2: काम त भइरहेको थियो, 2-3 महिनादेखि काम भइरहेको थियो।
1: यो भन्दा अगाडि उनीहरू आएर रोक्नको लागि केही भनेका थिए कि थिएनन्? एकैचोटि हिजो साँझ मात्रै आएर भनेको तिनीहरूले?
2: हजुर, मैले त बुझ्ने मात्रै हो, फर्याउने टुङ्गो लाउने भनेको त प्रशासनले हो।
1: यो विषयमा प्रशासनलाई केही भन्नु भएको छ कि छैन?
2: प्रशासनलाई थाहा छ, उनीहरूको त त्यहाँ क्याम्पै छ, सशस्त्र क्याम्प छ, इलाका प्रवेश कार्यालय छ, उनीहरूले त जाहेर त गरिसक्यो नि।
0: यही विषयमा हामीले नवलपरासीका सिडिओ दीपक राज नेपालसँग पनि जानकारी लिएका छौँ।
3: हिजो हाम्रो सशस्त्र र उसको रेगुलर हाम्रो अनुगमन हुन्छ कि बोर्डरको सशस्त्र इन्डियन चाहिँ एसएसबीको, त्यो अनुगमनको क्रममा चाहिँ अहिले यो जुन 1 किलोमिटर यो चितवनको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भन्ने चितवनमा छ, उहाँहरूले निर्माण गरिरहेको सम्बन्धमा कुनै पनि अब्जेक्सन छैन त्यसमा है। अहिले जुन निर्माण भइरहेको छ तटबन्ध त्यो छैन, अहिले त चलि पनि रहेछ, तर त्योभन्दा अलिकति पूर्वपट्टि नेपाली भूमिमा नै पर्ने थप 132 मिटर तटबन्धको चाहिँ दुवै देशको अधिकारिक रूपले समन्वयमा चाहिँ गर्नलाई उनीहरूले रिक्वेस्ट गरेका छ।
1: भनेको निर्माण रोक्नलाई दबाब दिएको चाहिँ हो कि होइन?
3: होइन, अहिलेको चाहिँ निर्माण भइरहेकोलाई रोकिया छैन, अहिले 1 किलोमिटर तटबन्ध भइरहेको छ त्यो रोकिया छैन, त्यसलाई चाहिँ उनीहरूको कुनै पनि अब्जेक्सन छैन, तर नयाँ निर्माणको लागि चाहिँ दुई देशको समन्वयबाट गर्नलाई उसले उनीहरूको कूटनीतिक भाषामा अनुरोध गर्यो भने।
1: अनि आएर बाँध निर्माण रोक्नका लागि
3: होइन, यसो छ, अब त्यही आएको भन्दा पनि तिनीहरूको अनुगमनको क्रममा चाहिँ जुन एउटा थप निर्माण छ नि, अब यो दुई पक्षी सहमति गरेर गर्नलाई भनेर भने समन्वय पश्चात मात्रै चाहिँ गरौँ भनेर उसले भनेको छ कि।
1: सोझो हिसाबमा भन्दाखेरि चाहिँ हाम्रो पनि कन्सेन्ट लिएर मात्रै गर भन्ने खालको कुरा हो।
3: त्यसो भन्दा दुई पक्ष भनेको नेपाल भारतकै दुई पक्षको चाहिँ अब आपसी सहमति, यो बोर्डरको केसहरू भएको हुनाले दुई पक्ष अब नेपाली भूमि टेन्डर आह्वान गरेको चाहिँ नेपाली भूमिमै चाहिँ गर्नलाई चाहिँ टेन्डर आह्वान भएको छ, तर त्यो चाहिँ भनौँ न बोर्डर एरिया हो त्यो सुस्ता भनेको होइन, त्यसले गर्दाखेरि दुई पक्षको सहमतिमा चाहिँ अगाडि बढाउनलाई उसले रिक्वेस्ट गरेको छ। अहिलेलाई त्यति नै बुझाउन।
1: थपको नयाँको कुरा गर्नुभयो नि हजुरले 132 मिटरको भनेर, यो चाहिँ हाम्रो नेपाली भूमिमै पर्छ होइन?
3: यो नेपाली भूमि पर्छ हजुर।
1: अनि नेपाली भूमिमा बनाउनको लागि हाम्रो पनि कन्सेन्ट चाहियो भने चाहिँ इन्डियन बनाई
3: दुई देशको समन्वयमा चाहिँ गरौँ भनेर उसले भनेको छ भनौँ न।
1: हाम्रो भूमिमा बनाउँदाखेरि पनि उसको समन्वय चाहिँदैछ हो,
3: त्यो चाहिँ अब यतापट्टिको बाँधले अब उसको बाबामा पनि परिवर्तन गर्न सक्छ भन्ने जस्तो उनीहरूको टेक्निकल कुराहरू रहेछ। अहिले मैले औपचारिक सिडिओको हिसाबले भन्दाखेरि चाहिँ अहिले निर्माण भइरहेको चाहिँ बन्द भएको छैन, त्यो जारी रहेछ र नयाँ सुरु गर्ने भनेकोलाई चाहिँ उसले अब समन्वय पश्चात चाहिँ अब बनाउनलाई उसले रिक्वेस्ट गरेको छ। अहिले मैले यति मात्रै भन्न सक्छु है त।
0: भारतले नेपालको सीमा मिचेको विषयमा प्रधानमन्त्रीले दिएको विवादास्पद अभिव्यक्तिले आज संसद बैठक अवरूद्ध पारेको छ। आज बैठक हुनुअघि कांग्रेस दलको कार्यालयमा भेला भएर एकमुख भएका प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीले माफी माग्दै सदनको रेकर्डबाट हटाउनुपर्ने माग सहित बैठक अवरूद्ध पारेका हुन्। बैठक शुरू हुनासाथ बोल्ने समय पाएका राप्रपा सांसद ज्ञान बहादुर शाही,
4: नेपालले भारतको सिमाना मिचेको कुनै पनि दावी आधार छ भने सम्मानित संसद सक्षम प्रस्तुत गर्न म अपील गर्दछु। यो सामान्य विषयवस्तु होइन, यो चिया पसलमा बोलेको कुरा होइन, यहाँ कि त तथ्य र प्रमाण पेश गरिनुपर्छ, होइन भने संसदको रेकर्डबाट हटाउनका लागि सभा सभामुखजीलाई अपील गर्न चाहन्छु।
0: हिजोको सभामै उछलकुद गरेका एमाले सांसद ऐन महर आज पनि प्रधानमन्त्रीले माफी नमागेसम्म सदन चल्न नदिने अडानमा उभिनुभयो।
5: छिटो भन्दा छिटो प्रधानमन्त्रीका 30 चाहिँ अभिव्यक्तिहरू यो संसदको रेकर्डबाट हटाइनु पर्दछ। प्रधानमन्त्रीले माफी माग्नुपर्छ। प्रधानमन्त्रीले माफी नमागेसम्म हाम्रो चाहिँ यो सदनको कार्यवाही अगाडि नबढोस्।
0: यस्तै नेकपा सांसद युवराज दुलालले पनि प्रधानमन्त्रीको अभिव्यक्ति नहटेसम्म सदन चल्न नदिने अडान राख्नुभयो।
6: पुर्खाहरूले शिरको बलि चढाएर बचाएको हाम्रो देशको एक एक इन्च अतिक्रमित भूमि फिर्ता सम्बन्धी प्रधानमन्त्रीको जवाब राष्ट्रघाती आत्मसमर्पणवादी छ। प्रधानमन्त्रीले आफ्नो त्यो गलत भ्रामक अभिव्यक्ति सम्मानित सभाको रोस्टमबाटै गल्ती स्वीकार गर्दै फिर्ता लिनुपर्छ। यो पूरा नहुँदासम्म सदनको काम कारवाही अगाडि नबढाउन हार्दिक अनुरोध गर्दछु।
0: श्रम संस्कृतिका आर्यन राईले पनि प्रधानमन्त्रीले जवाफ नदिएसम्म विरोध नरोकिने चेतावनी दिनुभएको छ।
7: भोलि तिम्रो प्रधानमन्त्रीले नै भनेको हाम्रो भूमि तिमीले मिचेको छ फिर्ता ल्याऊ भन्छ भने कुन भूमि फिर्ता दिने? राष्ट्रको हित विपरीत उहाँले अभिव्यक्ति दिनुभएको छ। यहीँ आएर माफी मागेर त्रुलिङ गरियोस्। प्रधानमन्त्रीज्यू आएर आफ्नो शब्द फिर्ता लिएर यो नजिर हटाउनु पर्छ। जबसम्म हुँदैन निरन्तर बैठक सदन चल्न दिँदैन अवरोध गरिरहन्छ।
0: कांग्रेस सांसद निष्कल राईले पनि रुलिङको माग गर्दै प्रधानमन्त्रीको जवाफ माग्नु भएको छ।
8: हाम्रो राष्ट्रियतामाथि कार्यकारी प्रमुखले बोलेको दावा करेक्सन नभएसम्म हामी अगाडि सम्बन्धन गर्न सक्दैनौ। रुलिङ होस्।
0: प्रतिनिधि सभाका विपक्षी सचेतकहरूले प्रधानमन्त्रीको योग्यतामाथि प्रश्न उठाएका छन्। आज आकस्मिक समयमा बोल्दै नेकपा सांसद युवराज दुलाल,
6: राष्ट्रको प्रमुख पद जोशको मात्र पद होइन, यो त होस, अनुभव, ज्ञान र जिम्मेवारी बोधको पद हो। बहुमतले दिएको मूर्ख बल, अनुभवको अभाव र कूटनीतिक भाषाको महत्वको अनभिज्ञता र स्टन्ट शैलीको पराकाष्ठ हिजो राज्यले ठूलो क्षति बेहोर्नु पर्यो।
0: एमाले सांसद ऐन महरले संसदमा बोल्नु अघि आफूहरूसँग सिक्न आउन प्रधानमन्त्रीलाई सुझाव दिनुभएको छ।
5: नेपालले कहीँ कसैको पनि एकीच भूमि मिचेको छैन, यो कुरा स्मरण होस्। प्रधानमन्त्रीलाई अध्ययन छैन भने पढे हुन्छ, हामीसँग सिक्न आए हुन्छ। प्रधानमन्त्रीको कुर्सीबाट नेपालले अरूको भूमि मिचेको छ भन्न पाइन्छ?
0: श्रम संस्कृतिका आर्यन राईले सोधेको प्रश्नमा प्रधानमन्त्री शाहले दिएको जवाफ यति बेला विवादको निशानामा परेको छ। सांसद राईले उचित जवाफ दिन नसक्ने प्रधानमन्त्रीलाई प्रश्न सोधेकोमा आफैलाई शरम लागेको बताउनु भएको छ।
7: हाम्रो प्रधानमन्त्रीज्यूले यति कमजोर र मिथ्या र तथ्यहीन उत्तर दिनुहुन्थ्यो भन्ने लाग्थ्यो भने त्यो थाहा थियो भने मैले हिजो त्यो प्रश्न सोधिने थिएँ सभामुख महोदय। मलाई आज आफैले लज्जास्पद तपाईँको महसुस भयो।
0: सीमाको विषयमा अपरिपक्व अभिव्यक्ति दिएको भन्दै कांग्रेस सांसद निष्कल राईले बालेन्द्र शाहलाई प्रधानमन्त्री पद भारी परेको टिप्पणी गर्नुभएको छ।
8: आम नागरिकले हेरिरहेका छन्, दुई तिहाई बहुमत दिएर पठाएको पार्टीले बनाएको प्रधानमन्त्री नागरिकको भावना राष्ट्रको सर्वम सत्ता बोक्न सकिरहेको छ कि छैन।
0: प्रतिनिधि सभामा प्रतिपक्षी दलहरूले नेपालले पनि भारतको सीमा मिचेको भनेर बोलेको विषयलाई लिएर प्रधानमन्त्री बालेन्द्र शाहको स्वार्थमाथि नै प्रश्न उठाएका छन्। पार्टी सभापति रवि लामिछानेको भारत भ्रमण हुँदै गर्दा शाहले सदनमा भारतकै हित हुने गरी बोलेको भन्दै नेकपा सचेतक युवराज दुलाल,
6: आश्चर्यको कुरा त सरकारवादी दलका सभापतिको भारत भ्रमणको पूर्व सन्ध्यामा प्रधानमन्त्री दौडिएर आएर यो अभिव्यक्ति दिनु भारत भ्रमणको अवसरमा भारतलाई दिएको उपहार त होइन।
0: एमाले सांसद ऐन महरले प्रधानमन्त्रीले भारतको चाकडी गर्न खोजेको आरोप लगाउनु भएको छ।
5: आज सिङ्गो नेपालीहरू शिर झुकाइरहेका छन् कि हाम्रो प्रधानमन्त्रीले विदेशीहरूलाई खुसी बनाउने त्यो रणनीति लिनुभएको हो? कतै आज राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति भारत भ्रमणमा जाने र त्यसका लागि माहौल बनाउने र भारतको चाकडी गरेको हाम्रो प्रधानमन्त्री?
0: कांग्रेस सचेतक निष्कल राईले समेत प्रधानमन्त्रीको अभिव्यक्ति पछाडिको कारण खोज्नु भएको छ। अब खबर फटाफट।
9: राजधानीमा तीन दिने आदिवासी जनजाति चलचित्र महोत्सव समुदायको भाषा, संस्कृति, परम्परा, इतिहास तथा सांस्कृतिक पहिचान झल्काउने कथानक र लघु चलचित्र, वृत्तचित्र तथा एआई जेनेरेटेड वृत्तचित्र प्रदर्शनमा चालू आर्थिक वर्षको जेठ 6 गतेसम्म सत्य नै नभएका 176 समाचार प्रकाशन भएको भन्दै प्रेस काउन्सिल नेपालमा उजुरी, सबैभन्दा बढी मानहानिका। म्याग्दीको बेनी वाखेत हुँदै पर्यटकीय स्थल टोड्के जोड्ने सड़क स्तरोन्नति, समुद्री सतहदेखि 2430 मिटर उचाइमा रहेको टोड्के सूर्योदय, हिम श्रृंखला, गुराँसे जंगल, पहाड़ी भूगोलको अवलोकनका लागि पर्यटकीय गन्तव्यका रूपमा विकास। नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न जिल्ला प्रहरी कार्यालय बाँकेको अग्रसरता, राप्ती नदी र अन्य खोलाबाट हुने गरेको उत्खनन एवं ढुवानी रोक्न नियमित अनुगमन र निगरानी बढ़ाइयो।
0: र फ्रान्सले बेलायतको सहयोगमा रुससँग सम्बन्ध भएको तेल ट्याङ्करलाई एटलान्टिक महासागरमा नियन्त्रणमा लिएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
10: यो BFBS गोर्खा रेडियो हो।

0: यो PFBS गोरखा रेडियो हो।
1: सैन्य समुदायमा
0: बेलायत भरि
1: अन एयर
0: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले PFBS।
0: यो PFBS गोरखा रेडियो हो।
1: गोरखा

0: बीबीसी नेपाली सेवाको साझा पखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा विपक्षीद्वारा सदन अवरोध, नेपालले पनि भारतको भूमि मिचेको भनाई अभिलेखबाट हटाउन माग।
1: भोलि तिम्रो प्रधानमन्त्रीले नै भनेको हाम्रो भूमि तिमीले मिचेको त फिर्ता ल्याऊ भन्छ भने कुन भूमि फिर्ता दिने सम्मान सभामुख महोदय।
0: राष्ट्रपति सभापति लामिछानेको भारत भ्रमणको राजनैतिक अर्थ के हुन सक्छ?
2: एक्सचेन्ज अफ भिजिटहरू भइरहेको छैन सरकारी लेभलमा, सरकारको कस्तो किसिमको प्रायोरिटी छ भन्ने कुराहरू पक्कै पनि उनीहरूले बुझ्न चाहन्छ।
0: कूटनीतिज्ञ शङ्कर शर्मा र अमेरिका र इरान बीच होर्मुज क्षेत्रमा पुनः तनावको स्थिति। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: अशोक दाहालबाट समाचार सुन्नुहोस्। बेरुतको दक्षिणी क्षेत्रमा हिजबुल्लाहमाथि आक्रमण अघि बढाउन इजरायलले निर्देशन दिएसँगै लेबननको राजधानीका बासिन्दाहरू घर छोडेर सुरक्षित स्थानतर्फ जान बाध्य भएका छन्। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले उनकै शब्दमा आतंकवादी निशानामा आफ्नो सेनाले आक्रमण गर्ने बताएका छन्। बेरुतवासी एक महिला भन्छिन्,
4: My kids left school early at 12:30 because
3: बम खसाल्ने चेतावनीपछि मेरा बालबच्चाहरू आज 12:30 विद्यालयबाट फर्किए। हामी घर छोड्नका लागि झोला तयार गरेर बसेका छौँ। बेरुतवासी एक महिलाको भनाई। आफ्ना नागरिकहरूमाथि गरिएको आक्रमण र युद्ध विराम उल्लङ्घनको बदलामा आक्रमण गरिएको इजरायली दावी छ। हिजबुल्लाहले उत्तरी इजरायलमा ड्रोन र रकेटहरू प्रहार गरिरहेको छ। इजरायली सेना पनि लेबननको भित्री क्षेत्रतर्फ अघि बढिरहँदा युले लेबननको भूमिमा सैन्य कारवाही रोक्न इजरायललाई आग्रह गरेको छ। अमेरिकाले यो सप्ताहन्तमा इरानी क्षेत्रमा आक्रमण गरेको बदलामा अमेरिकी सेनाको हवाई अखडामा आक्रमण गरिएको इरानले बताएको छ। इस्लामिक रेभोल्युसनरी गार्ड कोरले निशाना बनाइएको स्थानबारे नखुलाए पनि कुवेतले आफ्नो हवाई प्रतिरक्षाले क्षेप्यास्त्र र ड्रोन निस्तेज बनाएको जनाएको छ। कुवेतमा अमेरिकी ठूलो सैन्य अखडा छ। वासिङटनले इरानका राडार र ड्रोन क्षेत्रमा कैयौँ आक्रमण गरेको थियो। फ्रान्सले ब्रिटेनसहितका राष्ट्रहरूको सहयोगमा प्रतिबन्धमा परेको एउटा रुसी तेल ट्याङ्करलाई आन्ध्र महासागरबाट नियन्त्रणमा लिएको जनाएको छ। मस्कोले उक्त कदम गैर कानुनी भन्दै डकैती शैलीको भएको टिप्पणी गरेको छ। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले आफ्नो ढुवानीको सुरक्षाका लागि रुसले कदमहरू चाल्ने चेतावनी दिएका छन्। फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोले युक्रेनमा युद्धरत रुसलाई आर्थिक लाभ हुने गरी अन्तर्राष्ट्रिय प्रतिबन्ध उल्लङ्घन अस्वीकार्य भएको बताएका छन्। इरान युद्ध सुरु भए यता भारतले तेस्रो पटक खाना पकाउने ग्यासको मूल्य बढाएको छ। ग्यासको भाउ बढ्दा रेस्टुरा र होटेल सहितका क्षेत्रमा दबाव बढ्ने व्यवसायीहरूले बताएका छन्। मध्यपूर्वको द्वन्द्वका कारण सरकारी अनुदानमा दबाव बढ्दै गएपछि बङ्गलादेशले पनि 6-7 बीचमा 2 इन्धनको मूल्य बढाएको छ। पेट्रोल र मट्टीतेलको मूल्य वृद्धिले महँगी बढाउने विज्ञहरूले बताएका छन्। पाकिस्तानले ऊर्जा खपत घटाउन बजार र पसलहरू साँझ 8 अघि नै बन्द गराउँदै आएको छ। र मलेसियाले 16 कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल खोल्न प्रतिबन्ध लगाएको छ। फेसबुक, इन्स्टाग्राम, टिकटक र युट्युबलाई अब सरकारी परिचय पत्रका आधारमा उमेर पुष्टि गर्नुपर्ने अनिवार्य गरिएको देशको सञ्चार नियामकले जनाएको छ। अहिले सामाजिक सञ्जाल चलाइरहेकाहरूले पनि 6 आफ्नो उमेर प्रमाणित गर्नुपर्नेछ। बालबालिकाहरूलाई अनलाइनमा आउने हानिकारक सामग्रीबाट जोगाउन अन्य कैयौँ देशहरूले पनि यस्तै किसिमका मापदण्ड अपनाएका छन्। यो बिबिसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। नेपालले पनि भारतको जग्गा मिचेको भन्ने प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्ति सार्वभौम सत्ता प्रतिकूल रहेको भन्दै विपक्षी दलहरूले त्यसलाई सदनको अभिलेखबाट हटाउनुपर्ने र प्रधानमन्त्रीले थप स्पष्टीकरण दिनुपर्ने माग गरेका छन्। यस विषयलाई लिएर विपक्षी दलहरूले संसदमा अवरोध जारी राखेपछि सभामुख डोलप्रसाद अर्यालले आजको बैठक सञ्चालन गर्न पटक पटक प्रयास गरे पनि कार्यसूचीमा प्रवेश हुन सकेन। एक रिपोर्ट। विपक्षी दलहरूले प्रधानमन्त्री शाहको आइतबारको अभिव्यक्ति गैर जिम्मेवारपूर्ण रहेको भन्दै त्यसलाई तत्काल सच्याउनु पर्ने माग गरेका हुन्। आइतबार साँझ नै परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भनाई मूलतः 10 क्षेत्र अतिक्रमण र क्रस बोर्डर अक्युपेसन अर्थात् सीमा वारपारको जग्गा भोगाधिकारसँग सम्बन्धित रहेको जनाए पनि विपक्षीहरूले उक्त प्रष्टीकरणमा चित्त बुझाएनन्। सदनको आजको बैठकमा मुख्य प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सांसद निष्कल राईले भने
5: सिस्टममा प्रधानमन्त्रीज्यूले दिनुभएको अभिव्यक्ति चरम अपरिपक्व र राष्ट्रिय हित विपरीत छ। यसले भारतसँग हामीले सीमा विवादको विषयमा तथ्य प्रमाण सहित हाम्रो भन्दै आएको दावीलाई पनि कमजोर बनाउँछ। सस्तो लोकप्रियता, सदनको गरिमा र बिना कुनै तथ्य प्रमाणमा यस्ता आत्मघाती अभिव्यक्ति दिएर प्रधानमन्त्रीज्यूले के पुष्टि गर्न खोज्दै हुनुहुन्छ सभामुख महोदय?
0: त्यस्तै नेकपा एमालेका ऐन बहादुर महरले प्रधानमन्त्री सदनमा उपस्थित भएर आफ्नो अभिव्यक्तिका सम्बन्धमा देशवासीसँग माफी माग्नुपर्ने माग गरे।
6: हाम्रो राष्ट्रको असंलग्न परराष्ट्र नीति छ, हामी कसैको भूमि एक इन्च पनि मिच्दैनौँ र कसैलाई एक इन्च भूमि पनि दिँदैनौँ र नेपालले कोही कसैको पनि एक इन्च भूमि मिचेको छैन। यो कुरा स्मरणमा प्रधानमन्त्रीलाई नभए अध्ययन गरे हुन्छ, नभए हेरे हुन्छ, राम्रो तथ्य तथ्याङ्कहरूको विश्लेषण गरे हुन्छ।
0: सांसद महरले प्रधानमन्त्री शाहले आफ्नो अभिव्यक्ति नसच्याउँदासम्म आफूहरू सदनको कार्यवाहीमा सहभागी नहुने पनि बताए। त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका सांसद युवराज दुलालले पनि प्रधानमन्त्रीको अभिव्यक्ति तथ्यमा आधारित नभएको टिप्पणी गरे।
7: प्रधानमन्त्रीले संसदमा हिजो दिनुभएको अभिव्यक्ति सीमा समस्या सम्बन्धी अज्ञानता त हुने तर त्योभन्दा बढी गम्भीर राष्ट्रहित विपरीतको अभिव्यक्ति हो। न भारतले नेपालले यहाँ हाम्रो सीमा मिच्यो भनेको छ, न हाम्रो सेनाले कुनै भारतीय भूमि कब्जा गरेर नै बसेको छ, न कुनै त्यस्तो तथ्याङ्क नै छ। अत नेपालले भारतको भूमि मिचेको छैन।
0: श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले प्रधानमन्त्री शाहको अभिव्यक्तिले देशलाई अप्ठ्यारो परिस्थितिमा पार्न सक्ने बताए। प्रधानमन्त्रीको उक्त भनाई नसच्याइए त्यसले गलत नजिर स्थापित गर्न सक्ने भन्दै राईले केवल अभिलेखबाट हटाउनु पर्याप्त नहुने टिप्पणी गरे।
1: भोलि तिम्रो प्रधानमन्त्रीले नै भनेको हाम्रो भूमि तिमीले मिचेको छ फिर्ता ल्याऊ भन्छ भने कुन भूमि फिर्ता दिने सम्मान सभामुख महोदय? त्यसैले म भन्न चाहन्छु यहाँ आएर माफी मागेर आफ्नो तपाईँको चाहिँ शब्द फिर्ता लिएर यो नजिर तपाईँको चाहिँ हटाउनु पर्छ।
0: प्रतिनिधि सभाको बैठक अघि सामूहिक छलफलमा बसेका विपक्षी दलका नेताहरूले प्रधानमन्त्रीको धारणाको विपक्षमा संयुक्त रूपमा आवाज उठाउने निष्कर्ष निकालेका थिए। यसैबीच प्रतिनिधि सभामा आइतबार अमर्यादित गतिविधि भएको पाइएको भन्दै सभामुखले छानबिनका लागि समिति गठन गरेका छन्। आइतबार प्रतिनिधि सभामा विपक्षी दलका सांसदहरूले वेल घेराउ गर्ने क्रममा नाराबाजी र घम्साघम्सी समेत भएको थियो। प्रतिवेदन बुझाउन समितिलाई 7 दिनको समय दिइएको सभामुख अर्यालले जनाएका छन्। अब अर्को प्रसङ्ग। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने 5 दिने भ्रमणका लागि आज भारत पुगेका छन्। भारतको सत्तारूढ दल भारतीय जनता पार्टी भाजपाको निमन्त्रणामा उनी केही पार्टी पदाधिकारी सहित नयाँ दिल्ली पुगेका हुन्। प्रधानमन्त्री वालेन्द्र शाहको नेपाल भारत सीमा विवाद सम्बन्धी अभिव्यक्तिले राजनीतिक वृत्तमा चर्चा पाइरहेका बेला भएको लामिछानेको यो भ्रमणलाई चासोका साथ हेरिएको छ। यसै सन्दर्भमा हामीले भारतका लागि नेपालका पूर्व राजदूत शङ्कर शर्मालाई टेलिफोन सम्पर्क गरी सुरुमा रासोपा सभापतिको भारत भ्रमणको राजनैतिक अर्थबारे प्रश्न गरेका छौँ।
8: पहिलो कुरो त के हो भने अब यो भारतीय जनता पार्टीले पनि नेपालको पार्टीहरूसँग सम्बन्ध राख्नलाई पहिलादेखि नै अलिअलि डेलिगेसनहरू डाक्ने होइन नेपाली कङ्ग्रेस UML माओवादीहरूलाई डाक्ने गरेकै थियो होइन। अझ हाम्रो भनाइ चाहिँ के थियो भने अझ पुगेको छैन यस्ता किसिमको इन्टरेक्सन पार्टी टु पार्टी चाहिँ अझ बढी हुनुपर्छ र फेमिलियरिटी बढाउनुपर्छ भन्ने नै हुन्थ्यो। त्यही सन्दर्भमा अब अहिले नयाँ सरकार आएको छ, यो सरकारलाई पनि अब उहाँलाई चाहिँ यसको सभापति अध्यक्षको नाताले ढाकेको हो। अझ ठुलो डेलिगेसन जानुपर्छ भनेर भन्ने मलाई चाहिँ लागेको थियो, किनभने 7-8 जना गएर अरू इन्टरेक्सन गर्ने विभिन्न स्टेट लेभलमा पनि भेटघाट गर्यो भने त्यसले अझ सम्बन्ध बढाउँछ भन्ने हो एउटा कुरा। अब दोस्रो कुरो चाहिँ यो अब अहिले नयाँ सरकार बनेको छ र खास एक्सचेन्ज अफ भिजिटहरू भइरहेको छैन सरकारी लेभलमा, तर खास गरी पार्टी र सरकारको लेभलमा कुराहरू त एउटै हुनुपर्ने हो र हुन्छ पनि होला। सरकारको कस्तो किसिमको प्रायोरिटी छ, के एचिभ गर्न खोजेको छ भन्ने कुराहरू पनि पक्कै पनि उनीहरूले बुझ्न चाहन्छ। तेस्रो भनेको त उनीहरूले भन्ने कुराहरू के हो भने हामी नेपालको सरकारलाई पूर्ण सहयोग गर्छौँ, कस्तो किसिमको सहयोग चाहिन्छ भन भनेर भन्ने यही नै हो जस्तो मलाई लाग्छ।
9: यहाँले जुन भन्नुभयो नि पार्टी र पार्टी बिचको सम्बन्धको कुरा, राष्ट्रिय स्वतन्त्र पार्टी अलिकति नयाँ पनि हो, हुन त योभन्दा अगाडि 5 पार्टीका नेताहरू जाने क्रममा अहिलेको नेपालको परराष्ट्र मन्त्री शिशिर खनाल पनि राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट भाजपाको मुख्यालयमा कार्यक्रममा पनि गएको थियो,
8: पार्लियामेन्ट्री ग्रुपमा पनि जानुभएको थियो।
9: अनि रासोपा र भाजपा बीचको देखिए पनि दुईटा सरकार बीचको संवाद अथवा भ्रमण जुन भएको छैन, जुन पहिलेको प्रचलन भन्दा अलिकति फरक जस्तो देखिराखेका छ, त्यसकारण आवरण पार्टी र पार्टी बीचको भए पनि कतै यो दुईटा सरकार बीचको संवादको प्रयास त होइन?
8: मलाई होइन, संवादको प्रयास त पक्कै पनि हो, तर यसमा एजेन्डाको बारेमा, सरकारी कुराहरूको बारेमा सायद कम नै होला, किनभने अलिकति ब्रोडर इस्यु हाम्रो अध्यक्षले उठाउन चाहेमा त जहिले पनि उठाउन सकिन्छ होइन। अब अहिले त देशको एउटा प्राथमिकता के हो, देश विकासलाई अगाडि कसरी लिएर जाने हो भन्ने कुराहरूतिरै बढी जोड होला जस्तो मलाई लाग्छ। उठाउन त पाइन्छ होइन, तर अब पार्टीसँग उठाउँदाखेरि पार्टीगत रूपमा उठाउने कुराहरू त धेरै हुन्छन्, तर सरकारको अब जस्तो भनौँ न, उदाहरणको लागि सरकारी पक्षसँग भेटघाट भयो भने, खास गरी त्यहाँको परराष्ट्र मन्त्रीसँग भेट भयो भने अलिकति स्पेसिफिक कुराहरू त्यहाँ पनि गर्न सकिन्छ, तर धेरै सरकारी कुराहरू गर्ने अब उहाँको मलाई लाग्छ त्यति म्यान्डेट पनि नहोला। पार्टीको अध्यक्ष भएको नाताले सरकारले गरेको कामलाई नै भनौँ न, उहाँले चाहिँ त्यसकै एक्सप्लेनेसन दिने र हामी एक छौँ भनेर त भन्नु पऱ्यो नि होइन, त्यो त्यो सन्देश उहाँले पक्कै पनि दिनुहुन्छ। त्योदेखि
9: अथवा अथवा एक छौँ भन्ने पनि हुनसक्छ, अथवा उनले नाडी छाम्न खोजेका पनि हुनसक्छन्। यो रासोपाभित्र जसरी बालन शाहको प्रस्तुति छ, शैली छ, स्वभाव छ, त्यसले गर्दाखेरि कहीँ कतै संशय अविश्वास छ कि छैन भन्ने बुझ्ने अवसर पनि हुनसक्छ भारतको निम्ति। यो त
8: प्रधानमन्त्रीको लेभलमा भेट भयो भने अथवा परराष्ट्र मन्त्रीको लेभलमा भेट भयो भने त्यहाँ त अरू मान्छेहरू पनि हुन्छ, त्यस्तो कुरा पक्का पनि हुँदैन, तर अरू जसले प्राइभेटली भेट्छ, जस्तो आजै चाहिँ भनौँ न अब त्यो पार्टीको महासचिवले भेट्नुभयो, त्यो महासचिव पनि सरकारसँगै लिङ्क त हो नि, उहाँले पनि भेटेको कुरा त रिपोर्ट त गर्नै पर्छ भारतको सरकारलाई, त्यस्ता छलफलहरूमा चाहिँ त्यस्ता कुराहरू निस्किन सक्छ।
9: पहिले भन्दा क्या आज यसो हेर्दाखेरि अब हुन त रासोपाको अवस्था पनि संसदमा बलियो नै छ, तर योभन्दा पहिले प्रचण्डलाई पनि बोलाएको थियो, त्यो बेलामा मोदीसँग भेट गर्ने भन्दा भन्दै अन्तिम समयसम्म भएन, र उनलाई विमानस्थलमा चाहिँ विजय चौथाईवाले स्वागत गरेका थिए, अहिले चाहिँ राष्ट्रिय महासचिव अरुण सिंह नै विमानस्थल पुगेको देखियो, पहिलेको भन्दा अलिकति फरक संकेत के देखाइयो हो अथवा प्राथमिकता अलि?
8: अब अहिले भनौँ न एकदमै स्ट्रङ पार्टी हुन त डे टु डे काम गर्ने त विजय चौथाईवाला नै हो, फरेन रिलेसन डिपार्टमेन्टको मुख्य मान्छे त उहाँ नै हुनुहुन्छ, तर मलाई लाग्छ यो अहिले अलिकति बलियो सरकार, झन्डै 2/3 मेजोरिटी भएको सरकारको नाताले र फेरि पहिलो पटक इन्टरेक्सन हुँदैछ एउटा एक किसिमले अफिसियल्ली, त्यो कारणले मलाई लाग्छ महासचिव आउनुभयो हुनसक्छ।
0: उनी थिए कूटनीतिज्ञ शङ्कर शर्मा, साथी शरद केसीसँग कुरा गर्दै। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग, अमेरिका र इरान बीच होर्मुज जलमार्ग क्षेत्रमा एक साताको बीचमा तेस्रो पटक द्वन्द बढेको छ। अमेरिकाले सप्ताहन्तमा इरानी सैन्य क्षेत्रमा प्रहार गरिएको जनाएको छ र तेहरानले त्यसको बदलामा अमेरिकी अखडामा आक्रमण गरिएको बताएको छ। बीबीसीका विवरणहरूमा आधारित रिपोर्ट सुनौ अशोक दाहालबाट।
3: अमेरिकी सेन्ट्रल कमाण्ड सेन्टकमले अन्तर्राष्ट्रिय जल क्षेत्रमा अमेरिकी ड्रोन खसाल्ने सहितका इरानका आक्रामक कदमको जवाफमा रक्षात्मक हमला गरिएको जनाएको छ। इरानको इस्लामिक रेभोल्युसनरी गार्ड कोरले इरानमा आक्रमणका लागि अमेरिकाले प्रयोग गरेका हवाई अखडालाई निशाना बनाइएको बताएको छ। सेन्टकमका अनुसार कुवेतमा अमेरिकी फौजमाथि लक्षित दुईवटा इरानी बलिस्टिक क्षेप्यास्त्र निस्तेज बनाइएको छ। त्यसअघि कुवेतले पनि शत्रु पक्षबाट प्रहार भएका क्षेप्यास्त्र र ड्रोन निस्तेज पारिएको जनाएको थियो। अमेरिका र इरान बीच सम्झौताका लागि भएका प्रयासहरू निष्कर्षमा नपुगिरहेको समयमा दुवैतर्फबाट पछिल्ला आक्रमणहरू भएका हुन्। अमेरिकी सञ्चार माध्यमहरूले इरानसँग प्रस्तावित सम्झौताका शर्तहरूमा हेरफेर गर्न ट्रम्पले आग्रह गरेका थिए। उनले होर्मुज जलमार्गको ढुवानी र इरानले उच्च स्तरसम्म प्रशोधन गरिसकेको युरेनियम देशबाट हटाउने विषयबारेका शर्तहरू हेरफेर गरेका विवरण आएका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: सरकारले 20 लाख रुपियाँभन्दा कम मूल्यका विद्युतीय गाडीमा लाग्ने सड़क दस्तुर घटाएको छ। जेठ 15 गते ल्याइएको आर्थिक विधेयकलाई पटक पटक सच्याउँदै आज 20 लाख रुपियाँभन्दा कम मूल्यका गाडीमा सड़क दस्तुर कम गर्ने व्यवस्था गरिएको हो। यसअघि सबै किसिमका गाडीमा सड़क निर्माण दस्तुर समान 5% व्यवस्था गरिएको थियो। सच्याइएपछि भने 2.5% मात्रै सीमित गरिएको छ। प्रतिनिधि सभामा प्रतिपक्षी दलहरूले नेपालले पनि भारतको सीमा मिचेको भनेर बोलेको विषयलाई लिएर प्रधानमन्त्री बालेन्द्र शाहको स्वार्थमाथि नै प्रश्न उठाएका छन्। पार्टी सभापति रवि लामिछानेको भारत भ्रमण हुँदै गर्दा शाहले सदनमा भारतकै हित हुने गरी बोलेको भन्दै नेकपा सचेतक युवराज दुलाल,
1: आश्चर्यको कुरा त सरकारवादी दलका सभापतिको भारत भ्रमणको पूर्व सन्ध्यामा प्रधानमन्त्री दौडिएर आएर यो अभिव्यक्ति दिनु भारत भ्रमणको अवसरमा भारतलाई दिएको उपहार त होइन।
0: एमाले सांसद ऐन महरले प्रधानमन्त्रीले भारतको चाकरी गर्न खोजेको आरोप लगाउनु भएको छ।
2: आज सिङ्गो नेपालीहरू शिर झुकाइरहेका छन् कि हाम्रो प्रधानमन्त्रीले विदेशीहरूलाई खुसी बनाउने त्यो रणनीति लिनुभएको कतै। आज राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति भारत भ्रमणमा जाने र त्यसका लागि माहौल बनाउने र भारतको चाकरी गरेको हाम्रो प्रधानमन्त्री।
0: कांग्रेस सचेतक निष्कल राईले समेत प्रधानमन्त्रीको अभिव्यक्ति पछाडिको कारण खोज्नु भएको छ।
3: रोस्टममा प्रधानमन्त्रीज्यूले दिनुभएको अभिव्यक्ति चरम अपरिपक्व र राष्ट्रिय हित विपरीत छ। यसले भारतसँग हामीले सीमा विवादको विषयमा तथ्य प्रमाण सहित हाम्रो भन्दै आएको दावीलाई पनि कमजोर बनाउँछ। नेपाल पनि सीमा अतिक्रमणकारी हो भन्ने भाष्य विश्वमा स्थापित गरेको छ। सस्तो लोकप्रियता, सदनको गरिमा र बिना कुनै तथ्य प्रमाणमा यस्ता आत्मघाती अभिव्यक्ति दिएर प्रधानमन्त्रीज्यूले के पुष्टि गर्न खोज्दै हुनुहुन्छ, के स्वार्थ पूरा गर्न खोज्दै हुनुहुन्छ, यसको जवाफ रोस्टमबाट दिनुपर्छ।
0: एडब्ल्यूसी तेह्रथुमले भोलि तेह्रथुमका 2 जना वेलफेयर पेन्सनरलाई घरमै गएर भेट्ने भएको छ। मेडिकल हेल्थ प्र्याक्टिसनरले पेन्सनर धनबहादुर लिम्बू र उहाँकी श्रीमती तथा पेन्सनर याम कुमारी लिम्बूलाई भेट्ने एडब्ल्यूसी तेह्रथुमका एडब्ल्यूओ कुमार श्रेष्ठले जानकारी दिनुभएको छ। भोलि उहाँहरूलाई भेटेर स्वास्थ्य अवस्थाबारे बुझ्ने र आवश्यक स्वास्थ्य सल्लाहका साथै थप औषधि दिने लगायत काम गरिने एडब्ल्यूओ श्रेष्ठले बताउनुभयो।
4: हाम्रो बेनिफिसियरीहरू पेन्सनर एकदमै बुढो भल्नरेबल हुनुहुन्छ अनि त्यसले गर्दाखेरि प्राय हामी घरमै पुग्ने हुन्छ के अरे गर्दाखेरि होम भिजिट हाम्रो निरन्तर भइराखेको छ। भोलि पनि मेडिकल हेल्थ प्र्याक्टिसनर विष्णुमाया सुनवार बहिनी 2 पेन्सनरलाई भेट्न जाँदै हुनुहुन्छ। होम भिजिटलाई 100% एचिभ गर्ने हाम्रो इरादा हो। अब जुन भित्रमा सिद्धाइसक्नुपर्छ यो लास्ट क्वार्टरको, त्यसमा हामी फोकस गरिराखेको छौँ। भोलि हाम्रो भेट्ने पेन्सनर 2 छुट्टा छुट्टै डाइरेक्सनमा हुनुहुन्छ। एउटा चाहिँ यता सोलमा धनबहादुर चाहिँ उहाँको नाम श्रीमती सीताजी लिम्बू हुनुहुन्छ। उमेर त ठ्याक्कै मलाई थाहा भएन, 79 नै पुगिसक्नु भएको मान्छे हो। उहाँकोमा गएर उहाँ र उहाँको श्रीमती 2 हेरेर अनि फेरि संसरे भन्ने ठाउँमा चाहिँ याम कुमारी लिम्बू वेलफेयर पेन्सनर 2 वेलफेयर पेन्सनर हुनुहुन्छ, याम कुमारीकोमा भेटेर उहाँहरूलाई स्वास्थ्य कस्तो छ अवस्था बुझ्ने अनि हेर्ने भन्ने कुरा छ। उहाँहरूले रेगुलर खाइराख्नु भएको औषधि पनि लिएर जाने अनि रगत जाँच गर्नुपर्ने छ हाम्रो धनबहादुर लिम्बूको र उहाँको श्रीमतीको त्यो फ्लेबोटोमीको लागि स्याम्पलहरू पनि हामी घरबाटै लिन्छौँ। अहिले यता याम कुमारीको चाहिँ नि औषधि लगेर अनि कम्प्रिहेन्सिभ मेडिकल एसेसमेन्ट भन्ने गर्नुपर्छ अरे। उहाँको मेडिकलको सबै त हामी यसको लागि जाँदै हुनुहुन्छ। बिहान 8:30 जाने भयो, बेलुका 5-6 भ्याउनुहुन्छ।
0: तेह्रथुमै हो है दुबई?
4: हजुर, भोलिको लागि चाहिँ त्यति नै छ हजुर।
0: फ्रान्सले बेलायतको सहयोगमा रुससँग सम्बन्ध भएको तेल ट्याङ्करलाई एटलान्टिक महासागरमा नियन्त्रणमा लिएको छ। फ्रान्सका राष्ट्रपति इमान्युएल म्याक्रोनले सामाजिक सञ्जाल मार्फत जानकारी दिँदै ट्याङ्करलाई फ्रान्सेली अधिकारीहरूले बोर्डिङ गरी नियन्त्रणमा लिएको बताउनु भएको छ। घटनाबारे थप विवरण सार्वजनिक भएको छैन। यद्यपि फ्रान्स र बेलायतले रुससँग सम्बन्धित समुद्री गतिविधिमाथि निगरानी तथा सुरक्षा कार्यवाहीलाई थप कडा बनाइरहेका बेला यो कदम चालिएको हो। क्रिस व्हाइटहेडको रिपोर्ट।
5: In international waters as part of efforts to crack down on Russia's so-called shadow fleet, ships accused of helping Moscow bypass sanctions and fund its war in Ukraine. Mr. Macron said the operation was carried out with support from several partners, including the UK, and in line with international maritime law. Video released by the French president showed commandos descending onto the tanker from a helicopter. The Kremlin condemned the action, calling it illegal and saying it borders on piracy. France says the vessel was suspected of sailing under an irregular flag and has been diverted for further investigation.

0: Radio.
1: Sainya samudayamaa.
2: Relying buddy.
1: On air.
2: App ma.
1: Ani smart speaker ma bandhos.
3: Play BFBS.
2: You BFBS Gorkha Radio ho.
3: Radio.
1: Gorkha Radio.
4: प्रतिनिधि सभाका विपक्षी सचेतकहरूले प्रधानमन्त्रीको योग्यतामाथि प्रश्न उठाएका छन्। आज आकस्मिक समयमा बोल्दै नेकपाका सांसद युवराज दुलाल,
5: राष्ट्रको प्रमुख पद जोशको मात्र पद होइन, यो त होस, अनुभव, ज्ञान र जिम्मेवारी बोधको पद हो। बहुमतले दिएको मूर्खबल, अनुभवको अभाव र कूटनीतिक भाषाको महत्वको अनभिज्ञता र स्टन्ट शैलीको पराकाष्ठ हिजो राज्यले ठूलो क्षति बेहोर्नु पर्यो।
4: एमाले सांसद ऐन महरले संसदमा बोल्नु अघि आफूहरूसँग सिक्न आउन प्रधानमन्त्रीलाई सुझाव दिनुभएको छ।
6: नेपालले कोही कसैको पनि एकिस भूमि मिचेको छैन, यो कुरा स्मरण होस्। प्रधानमन्त्रीलाई अध्ययन छैन भने पढे हुन्छ, हामीसँग सिक्न आए हुन्छ। प्रधानमन्त्रीको कुर्सीबाट नेपालले अरूको भूमि मिचेको छ भन्न पाइन्छ?
4: श्रम संस्कृतिका आरएन राईले सोधेको प्रश्नमा प्रधानमन्त्री शाहले दिएको जवाफ यति बेला विवादको निशानामा परेको छ। सांसद राईले उचित जवाफ दिन नसक्ने प्रधानमन्त्रीलाई प्रश्न सोधेकोमा आफैलाई शर्म लागेको बताउनु भएको छ।
7: हाम्रा प्रधानमन्त्रीज्यूले यति कमजोर र मिथ्या र तथ्यहीन उत्तर दिनुहुन्थ्यो भन्ने लाग्थ्यो भने, त्यो थाहा थियो भने मैले हिजो त्यो प्रश्नमा सोधिनै थिएँ सभामुख महोदय। मलाई आज आफैले लज्जास्पद तपाईँको महसुस भइरहेछ।
4: सीमा विषयकमा अपरिपक्व अभिव्यक्ति दिएको भन्दै कांग्रेस सांसद निष्कल राईले बालेन्द्र शाहलाई प्रधानमन्त्री पद भारी परेको टिप्पणी गर्नुभएको छ।
8: आम नागरिकले हेरिरहेका छन्, दुई तिहाई बहुमत दिएर पठाएको पार्टीले बनाएको प्रधानमन्त्री, नागरिकको भावना राष्ट्रको सर्वसत्ता बोक्न सकिरहेको छ कि छैन?
4: प्रतिनिधि सभामा प्रतिपक्षी दलहरूले नेपालले पनि भारतको सीमा मिचेको भनेर बोलेको विषयलाई लिएर प्रधानमन्त्री बालेन्द्र शाहको स्वार्थमाथि नै प्रश्न उठाएको छ। पार्टी सभापति रवि लामिछानेको भारत भ्रमण हुँदै गर्दा शाहले सदनमा भारतकै हित हुने गरी बोलेको भन्दै नेकपा सचेतक युवराज दुलाल,
5: आश्चर्यको कुरा त सरकारवादी दलका सभापतिको भारत भ्रमणको पूर्व सन्ध्यामा प्रधानमन्त्री दौडिएर आएर यो अभिव्यक्ति दिनु भारत भ्रमणको अवसरमा भारतलाई दिएको उपहार त होइन?
4: एमाले सांसद ऐन महरले प्रधानमन्त्रीले भारतको चाकडी गर्न खोजेको आरोप लगाउनु भएको छ।
6: आज सिङ्गो नेपालीहरू शिर झुकाइरहेका छन् कि हाम्रो प्रधानमन्त्रीले विदेशीहरूलाई खुसी बनाउने त्यो रणनीति लिनुभएको कतै? आज राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति भारत भ्रमणमा जाने र त्यसका लागि माहौल बनाउने र भारतको चाकडी गरेको हाम्रा प्रधानमन्त्री?
4: कांग्रेस सचेतक निष्कल राईले समेत प्रधानमन्त्रीको अभिव्यक्तिपछि पछाडिको कारण खोज्नु भएको छ।
8: रोस्टममा प्रधानमन्त्रीज्यूले दिनुभएको अभिव्यक्ति चरम अपरिपक्व र राष्ट्रिय हित विपरीत छ। यसले भारतसँग हामीले सीमा विवादको विषयमा तथ्य प्रमाण सहित हाम्रो भन्दै आएको दावीलाई पनि कमजोर बनाउँछ। नेपाल पनि सीमा अतिक्रमणकारी हो भन्ने भाष्य विश्वमा स्थापित गरेको छ। सस्तो लोकप्रियता, सदनको गरिमा र बिना कुनै तथ्य प्रमाणमा यस्ता आत्मघाती अभिव्यक्ति दिएर प्रधानमन्त्रीज्यूले के पुष्टि गर्न खोज्दै हुनुहुन्छ, के स्वार्थ पूरा गर्न खोज्दै हुनुहुन्छ, यसको जवाफ रोस्टमबाट दिनुपर्छ।
4: विपक्षी दलहरूले नेपालको तर्फबाट पनि भारतीय भूमि मिचिएको भन्ने प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति राष्ट्रघाती भएको निष्कर्ष निकालेका छन्। कांग्रेस संसदीय दलको कार्यालयमा बसेको नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा लगायत विपक्षी दलको बैठकले प्रधानमन्त्रीले क्षमायाचना सहित अभिव्यक्ति संशोधन गर्नुपर्ने निष्कर्ष निकालेको हो। बैठकपछि एमाले संसदीय दलकी उपनेता पद्मा आर्यालले प्रधानमन्त्रीको अभिव्यक्ति नसचिदासम्म संसदमा विरोध जारी राख्ने बताउनु भएको छ। श्रम संस्कृति पार्टीका आरएन राईले पनि बालेनको राष्ट्रघाती अभिव्यक्तिपछि सचिनुपर्ने आफूहरूको अडान रहेको बताउनु भएको छ। प्रधानमन्त्रीसँगको प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री शाहले हिजो नेपालको तर्फबाट पनि भारतीय भूमि मिचिएको प्रतिक्रिया दिनुभएको थियो। विपक्षी दलले प्रतिनिधि सभा नियमावली पारितका क्रममा सभामुखले गरेको व्यवहारप्रति पनि गम्भीर ध्यान आकर्षण भएको बताएका छन्। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिमा संसदमा ताली बजाउने, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूलाई प्रश्न गर्न मतदाताहरूलाई आह्वान गर्नुभएको छ। नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा रूपन्देहीको मणिग्राममा आयोजित लुम्बिनी प्रदेश स्तरीय प्रदेश तथा स्थानीय तहका पार्टी पदाधिकारी तथा जनप्रतिनिधिको भेलालाई सम्बोधन गर्दै सभापति थापाले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रहित विपरीत, अपरिपक्व र अराजनैतिक भएको टिप्पणी गर्नुभएको छ। प्रधानमन्त्रीले नबुझी बोलेको भए चिन्ताजनक र बुझेरै बोलेको भए झन खतरनाक हुने टिप्पणी गर्दै सभापति थापाले यो अभिव्यक्तिले नेपाली जनताको शिर निहुरिएको बताउनु भएको छ। उहाँले प्रधानमन्त्रीलाई तत्काल संसदमा गएर आफ्नो अभिव्यक्ति फिर्ता लिन र जनतासँग माफी माग्न सुझाव दिनुभएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले पुरुष टी ट्वेन्टी विश्वकपका लागि 16 टोली सहभागी हुने गरी विश्वव्यापी छनौटको संरचना बनाउने भएको छ। भारतको अहमदाबादमा सम्पन्न आईसीसीको बोर्ड बैठकले फेरि ग्लोबल छनौटका लागि संरचना बनाउनका लागि तयारी शुरू गर्ने निर्णय गरेको हो।
2: नमस्कार, म कृष्ण।

0: कन्या समुदायमा
1: दिलाइन भरि
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: भारतले नेपालको सीमा मिचेको विषयमा प्रधानमन्त्रीले दिएको विवादास्पद अभिव्यक्तिले संसद बैठक अवरूद्ध पारेको छ।
4: आज बैठक हुनुअघि कांग्रेस दलको कार्यालयमा भेला भएर एकमुख भएका प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीले माफी माग्दै सदनको रेकर्डबाट हटाउनुपर्ने माग सहित बैठक अवरूद्ध पारेका हुन्। बैठक शुरू हुनासाथ बोल्ने समय पाएका राप्रपा सांसद ज्ञान बहादुर शाही,
5: नेपालले भारतको सिमाना मिचेको कुनै पनि दावी आधार छ भने सम्मानित संसद सक्षम प्रस्तुत गर्न म अपील गर्दछु। यो सामान्य विषयवस्तु होइन, यो चिया पसलमा बोलेको कुरा होइन। यहाँ कि त तथ्य र प्रमाण पेश गरिनुपर्छ, होइन भने संसदको रेकर्डबाट हटाउनका लागि सभामुखजीलाई अपील गर्न चाहन्छु।
4: हिजोको सभामै उछलकुद गरेका एमाले सांसद ऐन महर आज पनि प्रधानमन्त्रीले माफी नमागेसम्म सदन चल्न नदिने अडानमा उभिनु भयो।
6: छिटो भन्दा छिटो प्रधानमन्त्रीका 30 जना अभिव्यक्तिहरू यो संसदको रेकर्डबाट हटाइनु पर्दछ, प्रधानमन्त्रीले माफी माग्नु पर्छ, प्रधानमन्त्रीले माफी नमागेसम्म हाम्रो चाहिँ यो सदनको कार्यवाही अगाडि नबढोस्।
4: यस्तै नेकपा सांसद युवराज दुलालले पनि प्रधानमन्त्रीको अभिव्यक्ति नहटेसम्म सदन चल्न नदिने अडान राख्नु भयो।
7: पुर्खाहरूले शिरको बलि चढाएर बचाएको हाम्रो देशको एक एक इन्च अतिक्रमित भूमि फिर्ता सम्बन्धी प्रधानमन्त्रीको जवाब राष्ट्रघाती आत्मसमर्पणवादी छ। प्रधानमन्त्रीले आफ्नो त्यो गलत भ्रामक अभिव्यक्ति सम्मानित सभाको रोस्टमबाटै गल्ती स्वीकार गर्दै फिर्ता लिनुपर्छ। यो पूरा नहुँदासम्म सदनको काम कारवाही अगाडि नबढाउन हार्दिक अनुरोध गर्दछु।
4: श्रम संस्कृतिका आर्यन राईले पनि प्रधानमन्त्रीले जवाफ नदिएसम्म विरोध नरोकिने चेतावनी दिनुभएको छ।
8: भोलि तिम्रो प्रधानमन्त्रीले नै भनेको हाम्रो भूमि तिमीले मिचेको छ फिर्ता ल्याऊ भन्छ भने कुन भूमि फिर्ता दिने? राष्ट्रको हित विपरीत उहाँले अभिव्यक्ति दिनुभएको छ। यहाँ आएर माफी मागेर त्रुलिङ गरियोस्? प्रधानमन्त्रीज्यू आएर आफ्नो शब्द फिर्ता लिएर यो नजिर हटाउनु पर्छ। जबसम्म हुँदैन निरन्तर बैठक सदन चल्न दिँदैन अवरोध गरिरहन्छ।
4: कांग्रेस सांसद निष्कल राईले पनि रुलिङको माग गर्दै प्रधानमन्त्रीको जवाफ माग्नु भएको छ।
9: हाम्रो राष्ट्रियता माथि कार्यकारी प्रमुखले बोलेको दावा करेक्सन नभएसम्म हामी अगाडि सम्बन्धन गर्न सक्दैनौ, रुलिङ होस्।
3: एडब्ल्यूसी तेह्रथुमले भोलि तेह्रथुमका दुईजना वेलफेयर पेन्सनरलाई घरमै गएर भेट्ने भएको छ। मेडिकल हेल्थ प्र्याक्टिसनरले पेन्सनर धनबहादुर लिम्बु र उहाँकी श्रीमती तथा पेन्सनर याम कुमारी लिम्बुलाई भेट्ने एडब्ल्यूसी तेह्रथुमका एडब्ल्यू कुमार श्रेष्ठले जानकारी दिनुभएको छ। भोलि पेन्सनरहरूलाई भेटेर स्वास्थ्य अवस्थाबारे बुझ्ने र आवश्यक सल्लाहका साथै थप औषधि दिने लगायतका काम गरिने एडब्ल्यू श्रेष्ठले बताउनुभयो।
10: हाम्रो बेनिफिसियरीहरू पेन्सनहरू एकदमै बुढो भल्नरेबल हुनुहुन्छ अनि त्यसले गर्दाखेरि प्राय हामी घरमै पुग्ने हुन्छ के अरे गर्दाखेरि होम भिजिट हाम्रो निरन्तर भइराखेको छ। भोलि पनि मेडिकल हेल्थ प्र्याक्टिसनर विष्णुमाया सुनवार बहिनी दुईटा पेन्सनरलाई भेट्न जाँदै हुनुहुन्छ। होम भिजिटलाई 100% एचिभ गर्ने हाम्रो इरादा हो। अब जुन भित्रमा सिद्धाइसक्नुपर्छ यो लास्ट क्वार्टरको, त्यसमा हामी फोकस गरिराखेको छौँ। भोलि हाम्रो भेट्ने पेन्सनर दुईजना छुट्टा छुट्टै डाइरेक्सनमा हुनुहुन्छ। एउटा चाहिँ यता सोलमा मा धनबहादुर चाहिँ उहाँको नाम श्रीमती सीताजी लिम्बु हुनुहुन्छ। उमेर त ठ्याक्कै मलाई थाहा भएन, 79 नै पुगिसक्नु भएको मान्छे हो। उहाँकोमा गएर उहाँ र उहाँको श्रीमती दुईजनालाई हेरेर अनि फेरि संसरे भन्ने ठाउँमा चाहिँ याम कुमारी लिम्बु वेलफेयर पेन्सनर दुईजना वेलफेयर पेन्सन हुनुहुन्छ, याम कुमारीकोमा भेटेर उहाँहरूलाई स्वास्थ्य कस्तो छ अवस्था बुझ्ने अनि हेर्ने भन्ने कुरा छ। उहाँहरूले रेगुलर खाइराख्नु भएको औषधि पनि लिएर जाने अनि रगत जाँच गर्नुपर्ने छ हाम्रो धनबहादुर लिम्बुको र उहाँको श्रीमतीको त्यो फ्लेबोटोमीको लागि स्याम्पलहरू पनि हामी घरबाटै लिन्छौँ। अहिले यता याम कुमारीको चाहिँ नि औषधि लगेर अनि कम्प्रिहेन्सिभ मेडिकल एसेसमेन्ट भन्ने गर्नुपर्छ अरे, उहाँको मेडिकलको सबै त हामी त्यसको लागि जाँदै हुनुहुन्छ। बिहान 8:30 जाने गरी बेलुका 5-6 बजीसम्म भ्याउनुहुन्छ।
4: तेह्रथुमै हो है दुबई?
10: हजुर, भोलिको लागि चाहिँ त्यति नै छ हजुर।
3: अब खबर फटाफट।
11: राजधानीमा 3 दिने आदिवासी जनजाति चलचित्र महोत्सव समुदायको भाषा संस्कृति परम्परा इतिहास तथा सांस्कृतिक पहिचान झल्काउने कथानक र लघु चलचित्र वृत्तचित्र तथा एआई जेनेरेटेड वृत्तचित्र प्रदर्शनमा चालू आर्थिक वर्षको जेठ 6 गतेसम्म सत्य नै नभएका 176 समाचार प्रकाशन भएको भन्दै प्रेस काउन्सिल नेपालमा उजुरी, सबैभन्दा बढी मानहानिका। म्याग्दीको बेनी बाखेत हुँदै पर्यटकीय स्थल टोड्के जोड्ने सड़क स्तरोन्नति समुद्री सतहदेखि 2430 मिटर उचाइमा रहेको टोड्के सूर्योदय हिम श्रृंखला गुराँसे जंगल पहाड़ी भूगोलको अवलोकनका लागि पर्यटकीय गन्तव्यका रूपमा विकास नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न जिल्ला प्रहरी कार्यालय बाँकेको अग्रसरता राप्ती नदी र अन्य खोलाबाट हुने गरेको उत्खनन एवं ढुवानी रोक्न नियमित अनुगमन र निगरानी बढाइयो
2: यो PFBS गोर्खा रेडियो हो

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: काठमाडौँ महानगरपालिकाले लिएको छात्रवृत्ति छनौट परीक्षामा 14,057 विद्यार्थी उत्तीर्ण भएका छन्।
4: छात्रवृत्ति परीक्षा समितिको निर्णय अनुसार न्यूनतम 40 अंक पाउने उम्मेद्वारहरूको प्रारम्भिक योग्यताक्रम सहितको नतिजा प्रकाशन गरिएको हो। यो छात्रवृत्ति महानगरपालिका अन्तर्गत सञ्चालित संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र 2083-84 कक्षा 11 र 12 अध्ययनका लागि हो। शिक्षा अधिकारी एवं परीक्षा समितिका संयोजक नमराज ढकालका अनुसार यो प्रारम्भिक नतिजा हो। यो नतिजामा चित्त नबुझे जेठ 20 गते कार्यालय समयभित्र पुनर्योगका लागि निवेदन दिन सकिनेछ। यसपछि अन्तिम योग्यता क्रमको सूची प्रकाशन हुनेछ। अन्तिम योग्यता क्रमको सूचीपछि मात्रै शिक्षण संस्था म्याचिङ तथा विद्यार्थी मनोनयन सिफारिश प्रक्रिया शुरू हुनेछ।
3: सुखा सभाको खातबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था अन्तर्गत सञ्चालित माङसीमा खानेपानी आयोजना सञ्चालनमा आएको छ।
5: 6,47,56,600 लागतमा पुनर्निर्माण गरिएको आयोजना सञ्चालनमा ल्याइएको हो। खानेपानीको मुहान माङसीमादेखि खातबारीसम्मको 42 किलोमिटर मध्ये करिब 20.5 किलोमिटर ट्रान्समिसन पाइप पुनर्निर्माण गरिएको छ। चिचिला गाउँपालिकाको कुवा पानीमा रहेको ट्रिटमेन्ट प्लान्टबाट पानी प्रवाह सुरु गर्दै सञ्चालनमा ल्याइएको छ। पुनर्निर्माण सम्पन्न भएसँगै लामो समयदेखि प्रभावित हुँदै आएको खातबारी क्षेत्रको खानेपानी आपूर्तिमा सुधार आउने नगर प्रमुख महेश्वर थपलियाले बताउनुभयो। पुनर्निर्माण आयोजना अन्तर्गत क्षतिग्रस्त पाइपलाइन हटाएर नयाँ पाइप जडान गरिएको छ। साथै पानी प्रशोधन तथा वितरण प्रणालीलाई व्यवस्थित बनाइएको संस्थाले जनाएको छ। यसअघि चिचिलाको देउरालीदेखि खातबारीसम्म सडक विस्तार तथा निर्माणका क्रममा बिछाइएको मुख्य पाइपलाइन पूर्ण रूपमा क्षतिग्रस्त भएपछि खानेपानी सेवा अवरुद्ध भएको थियो। 2070 सालमा वृहत मङ्सीमा खानेपानी आयोजनाको काम सुरु भएकामा 5 पटक समय थप गरेर 2074 पुसमा निर्माण सम्पन्न भएको थियो। आयोजना 45,01,55,000 निर्माण गरिएको थियो।
3: बुटवलको मोतीपुर औद्योगिक क्षेत्र निजी क्षेत्रलाई दिने सरकारले बजेट मार्फत गरेको घोषणाले उद्योगी व्यवसाय उत्साहित भएका छन्। तर मोतीपुर औद्योगिक क्षेत्रको सुकुम्बासीको समस्या समाधान नभएसम्म उद्योगीहरूले मोतीपुरमा हात नहाल्ने बताएका छन्, जसका कारण हजारौं युवालाई रोजगारीमा जोडिने सरकारी योजना फेरि पनि अलपत्र परेको छ। बुटवलबाट छवि पाण्डेको यो रिपोर्ट।
6: विक्रम सम्बत 2077 सालमा शिलान्यास भएको बुटवलको मोतीपुर औद्योगिक क्षेत्रमा जग्गा विवादको कारण अहिलेसम्म निर्माणको काम नै सुरु भएको छैन। यही बीचमा सरकारले बजेट मार्फत मोतीपुर औद्योगिक क्षेत्र निजी क्षेत्रलाई दिने घोषणा गरेकोमा उद्योगीहरूले सकारात्मक प्रतिक्रिया दिएका छन्। तर जग्गा विवादको समस्या समाधान नभएसम्म मोतीपुरमा हात नहाल्ने उनीहरूको शर्त छ। बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल,
7: मजबुर क्षेत्रलाई निजी क्षेत्रसँग मिलेर काम गर्ने भन्ने कुराको परिवर्तन बजेट मन्त्रालयमा आएको छ, त्यो सकारात्मक कुरा हो। तर अरू बस्ती विकाससँग जोडेका कुराहरू होइन, त्यसको व्यवस्थापनको कुराहरू चुनौतीपूर्ण छन्। सरकारको दायित्व र जिम्मेवारी पनि हो आम नागरिक प्रति, त्यसलाई व्यवस्थापन गरेर मजबुत स्तर स्थापना हुँदाखेरि निजी स्तरलाई एउटा उत्साह प्रदान हुन्छ भन्ने मलाई, निजी स्तर समावेश हुने गरी गरेका कुराहरू सकारात्मक छन्।
6: करिब 820 बिघा जग्गामा बन्ने भनिएको औद्योगिक क्षेत्रमा अहिले 5,000 सुकुम्बासीको बस्ती छ। बस्ती व्यवस्थापन नभएसम्म औद्योगिक क्षेत्र बन्ने कुरा असम्भव देखिएको छ, जसको कारण 6 वर्ष अघि शिलान्यास भएको औद्योगिक क्षेत्रको काम अहिले अलपत्र छ। चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टङ्क पोखरेल पनि जग्गा विवाद भएको कारण निजी क्षेत्रले मोतीपुरमा हात नहाल्ने अडान दोहोऱ्याउनुभयो।
8: प्राइभेट सेक्टरले यही अहिले भर्खरै यही इमिडिएट बजेट सुनेकै भरमा सञ्चालन गरिहाल्छ, यस्तो त मात्रै थियो देख्दिन। मोती पूर्वाधारदेखि लिएर धेरै कुरा गर्न छ, अनि अर्को कुरो त्यहाँको जग्गाकै विषयमा त्यत्रो किचलो छ, हेर्दा सर र राम्रो छ, त्यहाँ त्यही क्षेत्रमा सुकुम्बासीको समस्या छ, जग्गाको विवाद छ, विवादमा प्राइभेट सेक्टरले जान्न, प्राइभेट सेक्टर विवादको बिचमा इन्ट्री गर्दैन।
6: मोतीपुर औद्योगिक क्षेत्र निर्माण सम्पन्न भएको भए करिब 500 उद्योगबाट हजारौं युवाले रोजगारीको अवसर पाउने थिए, तर जग्गा विवाद समाधान नगर्दा त्यो अवसर गुमिरहेको छ। 5,000 सुकुम्बासी परिवारलाई अन्यत्र सारेर औद्योगिक क्षेत्र बनाउने कुरा सरकारका लागि चुनौतीको विषय बन्दै गएको छ।
3: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले समय अभावका कारण सोचे जस्तो बजेट ल्याउन नसकेको दावी गर्नुभएको छ। बजेट सम्बन्धी काठमाडौँको एक अन्तर्क्रियामा डाक्टर वाग्लेले चुनावमा निर्वाचित भएपछि निकै कम समय पाएकाले केही कमजोरी छन् भन्नुभयो।
9: मलाई कर्मचारी साथीहरूले पन्त्रालयभित्रै भन्नुहुन्छ,
2: तपाईँ आएको डेढ दुई महिना पनि भएको छैन, तर हामीलाई लाग्छ कि डेढ दुई वर्ष भइसक्यो भन्ने जस्तो अनुभूति हुन्छ, किनकि त्यो स्पिडमा हामी काम गरिराखेका छौँ कि म आफैलाई पनि चैतको बिचतिर आइयो, जेठको बिचमा बजेट ल्याउनु पऱ्यो, त्यो टाइम पाइएन धेरै, जस्ता विभिन्न यो आइदिएको भयो ऊ आइदिएको भयो भने त्यो फलफल नभएको होइन।
3: अहिलेसम्म

0: यो BFBS
1: गोरखा रेडियो हो।
2: सैन्य समुदायमा
1: बेलायत भरि
2: अन एयर
1: एपमा
2: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
3: प्ले BFBS।
1: यो BFBS गोरखा रेडियो हो।
2: गोरखा रेडियो हो।
4: सेवा प्रवाह सुधार्न सरकारले नयाँ पहल थालेको छ। सरकारले फ्रन्ट डेस्कका कर्मचारीलाई नागरिक केन्द्रित तालिम दिन थालेको छ।
5: आम नागरिकले सरकारको उपस्थिति, संवेदनशीलता र व्यवहार प्रत्यक्ष रूपमा महसुस गर्ने पहिलो ठाउँ सरकारी कार्यालयको सोधपूछ तथा दर्ता चलाने शाखाका कर्मचारीको व्यवहार सुधार्ने उद्देश्यका साथ सरकारले पहिलो पटक नागरिक केन्द्रित सार्वजनिक सेवा प्रशिक्षण अभियान शुरू गरेको छ। सरकारको 100 बुँदे प्राथमिकता प्राप्त कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको यो पहलले सार्वजनिक सेवा प्रवाहको अग्रपंक्तिमा रहने फ्रन्ट डेस्क कर्मचारीको व्यवहार, दक्षता र सेवा संस्कृतिमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा छ। देशभरका फ्रन्ट डेस्कमा कार्यरत 3204 कर्मचारीको विवरण संकलन भइसकेको छ। पहिलो चरणमा संघीय सरकार अन्तर्गतका विभिन्न मन्त्रालय र विभागमा कार्यरत सहायक स्तरका 660 र अधिकृत स्तरका 360 गरी कुल 1020 जना कर्मचारीलाई तालिम दिइएको छ। नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान मार्फत गत जेठ 5 गतेदेखि तालिम सञ्चालन भइरहेको छ। तालिममा परम्परागत प्रशासनिक ज्ञानभन्दा बढी व्यवहारगत सुधार र व्यावहारिक सिकाइँदैछ। कर्मचारीलाई नागरिकप्रति सम्मानजनक व्यवहार, शिष्टाचार, समानुभूति, कृतज्ञता तथा सेवामुखी सोच विकासका विषयमा प्रशिक्षण दिइँदैछ। साथै प्रभावकारी संचार, सक्रिय रूपमा सुन्ने कला, टेलिफोन तथा इमेल शिष्टाचार, वाट्सएप लगायत डिजिटल माध्यमको जिम्मेवार प्रयोग सम्बन्धी विषय पनि समावेश छ। त्यसै गरी कार्यस्थलमा हुने तनाव व्यवस्थापन, विवाद तथा गुनासो सम्बोधन, आकस्मिक भीड़ नियन्त्रण र दबावपूर्ण अवस्थामा शान्त रहन सक्ने क्षमता विकासमा विशेष जोड़ दिए।
4: एडब्ल्यूसी तेह्रथुमले भोलि तेह्रथुमका 2 जना वेलफेयर पेन्सनरलाई घरमै गएर भेट्ने भएको छ। मेडिकल हेल्थ प्र्याक्टिसनरले पेन्सनर धनबहादुर लिम्बू र उहाँकी श्रीमती तथा पेन्सनर एम कुमारी लिम्बूलाई भेट्ने एडब्ल्यूसी तेह्रथुमका एडब्ल्यू कुमार श्रेष्ठले जानकारी दिनुभएको छ।
6: हाम्रो बेनिफिसियरीहरू पेन्सनर एकदमै बुढो भल्नरेबल हुनुहुन्छ, अनि त्यसले गर्दाखेरि प्राय हामी घरमै पुग्ने हुन्छ के अरे गर्दाखेरि होम भिजिट हाम्रो निरन्तर भइराखेको छ। भोलि पनि मेडिकल हेल्थ प्र्याक्टिसनर विष्णुमाया सुनवार बहिनी 2 पेन्सनरलाई भेट्न जाँदै हुनुहुन्छ। होम भिजिटलाई 100% एचिभ गर्ने हाम्रो इरादा हो। अब जुन भित्रमा सिद्धाइसक्नुपर्छ यो लास्ट क्वार्टरको, त्यसमा हामी फोकस गरिराखेको छौँ। भोलि हाम्रो भेट्ने पेन्सनर 2 छुट्टा छुट्टै डाइरेक्सनमा हुनुहुन्छ। एउटा चाहिँ यता सोलमा धनबहादुर चाहिँ उहाँको नाम श्रीमती सीताजी लिम्बू हुनुहुन्छ। उमेर त ठ्याक्कै मलाई थाहा भएन, 79 नै पुगिसक्नु भएको मान्छे हो। उहाँकोमा गएर उहाँ र उहाँको श्रीमती 2 हेरेर अनि फेरि संसरे भन्ने ठाउँमा चाहिँ याम कुमारी लिम्बू वेलफेयर पेन्सनर 2 वेलफेयर पेन्सनर हुनुहुन्छ, याम कुमारीकोमा भेटेर उहाँहरूलाई स्वास्थ्य कस्तो छ अवस्था बुझ्ने अनि हेर्ने भन्ने कुरा छ। उहाँहरूले रेगुलर खाइराख्नु भएको औषधि पनि लिएर जाने, अनि रगत जाँच गर्नुपर्ने छ हाम्रो धनबहादुर लिम्बूको र उहाँको श्रीमतीको त्यो फ्लेबोटोमीको लागि स्याम्पलहरू पनि हामी घरबाटै लिन्छौँ अहिले। यता याम कुमारीको चाहिँ नि औषधि लगेर अनि कम्प्रिहेन्सिभ मेडिकल एसेसमेन्ट भन्ने गर्नुपर्छ अरे उहाँको मेडिकलको सबै धामी त्यसको लागि जाँदै हुनुहुन्छ। बिहान 8:30 जाने बेलुका 5-6 बजीसम्म ल्याउनुहुन्छ।
4: तेह्रथुमै हो है दुबई?
6: हजुर, भोलिको लागि चाहिँ त्यति नै छ हजुर।
4: अब खबर फटाफट।
5: राजधानीमा 3 आदिवासी जनजाति चलचित्र महोत्सव समुदायको भाषा, संस्कृति, परम्परा, इतिहास तथा सांस्कृतिक पहिचान झल्काउने कथानक र लघु चलचित्र, वृत्तचित्र तथा एआई जेनेरेटेड वृत्तचित्र प्रदर्शनमा चालू आर्थिक वर्षको जेठ 6 गतेसम्म सत्य नै नभएका 176 समाचार प्रकाशन भएको भन्दै प्रेस काउन्सिल नेपालमा उजुरी, सबैभन्दा बढी मानहानिका। म्याग्दीको बेनी वाखेत हुँदै पर्यटकीय स्थल टोड्के जोड्ने सड़क स्तरोन्नति, समुद्री सतहदेखि 2430 मिटर उचाइमा रहेको टोड्के सूर्योदय, हिम श्रृंखला, गुराँसे जंगल, पहाड़ी भूगोलको अवलोकनका लागि पर्यटकीय गन्तव्यका रूपमा विकास। नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न जिल्ला प्रहरी कार्यालय बाँकेको अग्रसरता, राप्ती नदी र अन्य खोलाबाट हुने गरेको उत्खनन एवं ढुवानी रोक्न नियमित अनुगमन र निगरानी बढाइयो। बागलुङको गलकोट नगर अस्पतालको सुविधा सम्पन्न भवन निर्माणका लागि आवश्यक जग्गा किन्न स्थानीय स्तरबाटै 2,79,00,000 जुटाइयो। 2 करोडले जग्गा किन्दा 19,10,000 बराबरको एक्सरे मसिन खरिद। शिक्षामा सुधार गर्न भोजपुरका सामुदायिक विद्यालय अग्रसर। भोजपुर 5 बोखिमका सबै विद्यालयले अङ्ग्रेजी माध्यममा पढाउन थाले। शिक्षकलाई पनि आवश्यक तालिम, अभिमुखीकरण तथा क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: प्रतिनिधि सभाका विपक्षी सचेतकहरूले प्रधानमन्त्रीको योग्यतामाथि प्रश्न उठाएका छन्। आज आकस्मिक समयमा बोल्दै नेकपाका सांसद युवराज दुलाल,
4: राष्ट्रको प्रमुख पद जोशको मात्र पद होइन, यो त होस, अनुभव, ज्ञान र जिम्मेवारी बोधको पद हो। बहुमतले दिएको मूर्ख बल, अनुभवको अभाव र कूटनीतिक भाषाको महत्वको अनभिज्ञता र स्टन्ट शैलीको पराकष्ट हिजो राज्यले ठूलो क्षति बेहोर्नु पर्यो।
3: एमाले सांसद ऐन महरले संसदमा बोल्नु अघि आफूहरूसँग सिक्न आउन प्रधानमन्त्रीलाई सुझाव दिनुभएको छ।
5: नेपालले कोही कसैको पनि एकच भूमि मिचेको छैन, यो कुरा स्मरणहोस्। प्रधानमन्त्रीलाई अध्ययन छैन भने पढे हुन्छ, हामीसँग सिक्न आए हुन्छ। प्रधानमन्त्रीको कुर्सीबाट नेपालले अरूको भूमि मिचेको छ भन्न पाइन्छ?
3: श्रम संस्कृतिका आर्यन राईले सोधेको प्रश्नमा प्रधानमन्त्री शाहले दिएको जवाफ यति बेला विवादको निशानामा परेको छ। सांसद राईले उचित जवाफ दिन नसक्ने प्रधानमन्त्रीलाई प्रश्न सोधेकोमा आफैलाई शर्म लागेको बताउनु भएको छ।
6: हाम्रो प्रधानमन्त्रीज्यूले यति कमजोर र मिथ्या र तथ्यहीन उत्तर दिनुहुन्थ्यो भन्ने लाग्थ्यो भने, त्यो थाहा थियो भने मैले हिजो त्यो प्रश्नमा सोधिन थिएँ सभामुख महोदय। मलाई आज आफैले लज्जास्पद तपाईँको महसुस भइरहेछ।
3: सीमा विषयमा अपरिपक्व अभिव्यक्ति दिएको भन्दै कांग्रेस सांसद निष्कल राईले बालेन्द्र शाहलाई प्रधानमन्त्री पद भारी परेको टिप्पणी गर्नुभएको छ।
7: आम नागरिकले हेरिरहेका छन्, दुई तिहाई बहुमत दिएर पठाएको पार्टीले बनाएको प्रधानमन्त्री नागरिकको भावना राष्ट्रको सर्वसत्ता बोक्न सकिरहेको छ कि छैन।
3: प्रतिनिधि सभामा प्रतिपक्षी दलहरूले नेपालले पनि भारतको सीमा मिचेको भनेर बोलेको विषयलाई लिएर प्रधानमन्त्री बालेन्द्र शाहको स्वार्थमाथि नै प्रश्न उठाएको छ। पार्टी सभापति रवि लामिछानेको भारत भ्रमण हुँदै गर्दा शाहले सदनमा भारतकै हित हुने गरी बोलेको भन्दै नेकपा सचेतक युवराज दुलाल,
4: आश्चर्यको कुरा त सरकारवादी दलका सभापतिको भारत भ्रमणको पूर्व सन्ध्यामा प्रधानमन्त्री दौडिएर आएर यो अभिव्यक्ति दिनु भारत भ्रमणको अवसरमा भारतलाई दिएको उपहार त होइन।
3: एमाले सांसद ऐन महरले प्रधानमन्त्रीले भारतको चाकडी गर्न खोजेको आरोप लगाउनु भएको छ।
5: आज सिङ्गो नेपालीहरू शिर झुकाइरहेका छन् कि हाम्रो प्रधानमन्त्रीले विदेशीहरूलाई खुसी बनाउने त्यो रणनीति लिनुभएको, कतै आज राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति भारत भ्रमणमा जाने र त्यसका लागि माहौल बनाउने र भारतको चाकडी गरेको हाम्रो प्रधानमन्त्री।
3: कांग्रेस सचेतक निष्कल राईले समेत प्रधानमन्त्रीको अभिव्यक्तिपछि पछाडिको कारण खोज्नु भएको छ।
7: रोस्टममा प्रधानमन्त्रीज्यूले दिनुभएको अभिव्यक्ति चरम अपरिपक्व र राष्ट्रिय हित विपरीत छ। यसले भारतसँग हामीले सीमा विवादको विषयमा तथ्य प्रमाण सहित हाम्रो भन्दै आएको दावीलाई पनि कमजोर बनाउँछ। नेपाल पनि सीमा अतिक्रमणकारी हो भन्ने भाष्य विश्वमा स्थापित गरेको छ। सस्तो लोकप्रियता, सदनको गरिमा र बिना कुनै तथ्य प्रमाणमा यस्ता आत्मघाती अभिव्यक्ति दिएर प्रधानमन्त्रीज्यूले के पुष्टि गर्न खोज्दै हुनुहुन्छ, के स्वार्थ पूरा गर्न खोज्दै हुनुहुन्छ, यसको जवाफ रोस्टमबाट दिनुपर्छ।
3: विपक्षी दलहरूले नेपालको तर्फबाट पनि भारतीय भूमि मिचिएको भन्ने प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति राष्ट्रघाती भएको निष्कर्ष निकालेका छन्। कांग्रेस संसदीय दलको कार्यालयमा बसेको नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा लगायत विपक्षी दलको बैठकले प्रधानमन्त्रीले क्षमायाचना सहित अभिव्यक्ति संशोधन गर्नुपर्ने निष्कर्ष निकालेको हो। बैठकपछि एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले प्रधानमन्त्रीको अभिव्यक्ति नसचिदासम्म संसदमा विरोध जारी रहने बताउनु भएको छ। श्रम संस्कृति पार्टीका आर्यन राईले पनि बालेनको राष्ट्रघाती अभिव्यक्तिपछि सचिनुपर्ने आफूहरूको अडान रहेको बताउनु भएको छ। प्रधानमन्त्रीसँगको प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री शाहले हिजो नेपालको तर्फबाट पनि भारतीय भूमि मिचिएको प्रतिक्रिया दिनुभएको थियो। विपक्षी दलले प्रतिनिधि सभा नियमावली पारितका क्रममा सभामुखले गरेको व्यवहारप्रति पनि गम्भीर ध्यान आकर्षण भएको बताएका छन्। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिमा संसदमा ताली बजाउने, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूलाई प्रश्न गर्न मतदाताहरूलाई आह्वान गर्नुभएको छ। नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा रूपन्देहीको मडिक्रामा आयोजित लुम्बिनी प्रदेश स्तरीय प्रदेश तथा स्थानीय तहका पार्टी पदाधिकारी तथा जनप्रतिनिधिको भेलालाई सम्बोधन गर्दै सभापति थापाले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रहित विपरीत, अपरिपक्व र अराजनैतिक भएको टिप्पणी गर्नुभएको छ। प्रधानमन्त्रीले नबुझी बोलेको भए चिन्ताजनक र बुझेरै बोलेको भए झन खतरनाक हुने टिप्पणी गर्दै सभापति थापाले यो अभिव्यक्तिले नेपाली जनताको शिर निहुरिएको बताउनु भएको छ। उहाँले प्रधानमन्त्रीलाई तत्काल संसदमा गएर आफ्नो अभिव्यक्ति फिर्ता लिन र जनतासँग माफी माग्न सुझाव दिनुभएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले पुरुष टी ट्वेन्टी विश्वकपका लागि 16 टोली सहभागी हुने गरी विश्वव्यापी छनौटको संरचना बनाउने भएको छ। भारतको अहमदाबादमा सम्पन्न आईसीसीको बोर्ड बैठकले फेरि ग्लोबल छनौटका लागि संरचना बनाउनका लागि तयारी शुरू गर्ने निर्णय गरेको हो। अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्णा।

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો
0: ગોરખા રેડિયો.
3: भारतले नेपालको सीमा मेचेको विषयमा प्रधानमन्त्रीले दिएको विवादास्पद अभिव्यक्तिले संसद बैठक अवरूद्ध पारेको छ.
4: आज बैठक हुनुअघि कांग्रेस दलको कार्यालयमा भेला भएर एकमुख भएका प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीले माफी माग्दै सदनको रेकर्डबाट हटाउनुपर्ने माग सहित बैठक अवरूद्ध पारेका हुन्. बैठक शुरू हुनासाथ बोल्ने समय पाएका राप्रपा सांसद ज्ञान बहादुर शाही,
5: नेपालले भारतको सिमाना मिचेको कुनै पनि दावी आधार छ भने सम्मानित संसद सक्षम प्रस्तुत गर्न म अपील गर्दछु. यो सामान्य विषयवस्तु होइन, यो चिया पसलमा बोलेको कुरा होइन. यहाँ कि त तथ्य र प्रमाण पेश गरिनुपर्छ, होइन भने संसदको रेकर्डबाट हटाउनका लागि सभामुखजीलाई अपील गर्न चाहन्छु.
4: हिजोको सभामै उछलकुद गरेका एमाले सांसद ऐन महर आज पनि प्रधानमन्त्रीले माफी नमागेसम्म सदन चल्न नदिने अडानमा उभिनु भयो.
6: छिटो भन्दा छिटो प्रधानमन्त्रीका 30 अभिव्यक्तिहरू यो संसदको रेकर्डबाट हटाइनु पर्दछ. प्रधानमन्त्रीले माफी माग्नुपर्छ. प्रधानमन्त्रीले माफी नमागेसम्म हाम्रो चाहिँ सदनको कार्य अगाडि नबढोस्.
4: यस्तै नेकपा सांसद युवराज दुलालले पनि प्रधानमन्त्रीको अभिव्यक्ति नहटेसम्म सदन चल्न नदिने अडान राख्नु भयो.
7: पुर्खाहरूले शिरको बलि चढाएर बचाएको हाम्रो देशको एक एक इन्च अतिक्रमित भूमि फिर्ता सम्बन्धी प्रधानमन्त्रीको जवाब राष्ट्रघाती आत्मसमर्पणवादी छ. प्रधानमन्त्रीले आफ्नो त्यो गलत भ्रामक अभिव्यक्ति सम्मानित सभाको रोस्टमबाटै गल्ती स्वीकार गर्दै फिर्ता लिनुपर्छ. यो पूरा नहुँदासम्म सदनको काम कारवाही अगाडि नबढाउन हार्दिक अनुरोध गर्दछु.
4: श्रम संस्कृतिका आर्यन राईले पनि प्रधानमन्त्रीले जवाफ नदिएसम्म विरोध नरोकिने चेतावनी दिनुभएको छ.
8: भोलि तिम्रो प्रधानमन्त्रीले नै भनेको हाम्रो भूमि तिमीले मिचेको छ फिर्ता ल्याऊ भन्छ भने कुन भूमि फिर्ता दिने? राष्ट्रको हित विपरीत उहाँले अभिव्यक्ति दिनुभएको छ. यहाँ आएर माफी मागेर त्रुलिङ गरियोस्? प्रधानमन्त्रीज्यू आएर आफ्नो शब्द फिर्ता लिएर यो नजिर हटाउनु पर्छ. जबसम्म हुँदैन निरन्तर बैठक सदन चल्न दिँदैन अवरोध गरिरहन्छ.
4: कांग्रेस सांसद निष्कल राईले पनि रुलिङको माग गर्दै प्रधानमन्त्रीको जवाफ माग्नु भएको छ.
9: हाम्रो राष्ट्रियता माथि कार्यकारी प्रमुखले बोलेको दावा करेक्सन नभएसम्म हामी अगाडि सम्बन्धन गर्न सक्दैनौ. रुलिङ होस्.
3: एडब्ल्यूसी तेह्रथुमले भोलि तेह्रथुमका 2 वेलफेयर पेन्सनरलाई घरमै गएर भेट्ने भएको छ. मेडिकल हेल्थ प्राक्टिसनरले पेन्सनर धनबहादुर लिम्बू र उहाँकी श्रीमती तथा पेन्सनर याम कुमारी लिम्बूलाई भेट्ने एडब्ल्यूसी तेह्रथुमका एडब्ल्यू कुमार श्रेष्ठले जानकारी दिनुभएको छ. भोलि पेन्सनरहरूलाई भेटेर स्वास्थ्य अवस्थाबारे बुझ्ने र आवश्यक सल्लाहका साथै थप औषधि दिने लगायतका काम गरिने एडब्ल्यू श्रेष्ठले बताउनुभयो.
10: हाम्रो बेनिफिसियरीहरू पेन्सनहरू एकदमै बुढो भल्नरेबल हुनुहुन्छ अनि त्यसले गर्दाखेरि प्राय हामी घरमै पुग्ने हुन्छ के अरे गर्दाखेरि होम भिजिट हाम्रो निरन्तर भइराखेको छ. भोलि पनि मेडिकल हेल्थ प्र्याक्टिसनर विष्णुमाया सुनवार बहिनी 2 पेन्सनरलाई भेट्न जाँदै हुनुहुन्छ. होम भिजिटलाई 100% एचिभ गर्ने हाम्रो इरादा हो. अब जुन भित्रमा सिद्धाइसक्नुपर्छ यो लास्ट क्वार्टरको, त्यसमा हामी फोकस गरिराखेको छौँ. भोलि हाम्रो भेट्ने पेन्सनर 2 छुट्टा छुट्टै डाइरेक्सनमा हुनुहुन्छ. एउटा चाहिँ यता सोलमा मा धनबहादुर चाहिँ उहाँको नाम श्रीमती सीताजी लिम्बू हुनुहुन्छ. उमेर त ठ्याक्कै मलाई थाहा भएन, 79 नै पुगिसक्नु भएको मान्छे हो. उहाँकोमा गएर उहाँ र उहाँको श्रीमती 2 हेरेर अनि फेरि संसरे भन्ने ठाउँमा चाहिँ याम कुमारी लिम्बू वेलफेयर पेन्सनर 2 वेलफेयर पेन्सन हुनुहुन्छ. याम कुमारीकोमा भेटेर उहाँहरूलाई स्वास्थ्य कस्तो छ अवस्था बुझ्ने अनि हेर्ने भन्ने कुरा छ. उहाँहरूले रेगुलर खाइराख्नु भएको औषधि पनि लिएर जाने अनि रगत जाँच गर्नुपर्ने छ. हाम्रो धनबहादुर लिम्बूको र उहाँको श्रीमतीको त्यो फ्लेबोटोमीको लागि स्याम्पलहरू पनि हामी घरबाटै लिन्छौँ. अहिले यता याम कुमारीको चाहिँ नि औषधि लगेर अनि कम्प्रिहेन्सिभ मेडिकल एसेसमेन्ट भन्ने गर्नुपर्छ अरे. उहाँको मेडिकलको सबै त हामी त्यसको लागि जाँदै हुनुहुन्छ. बिहान 8:30 जानु भयो, बेलुका 5-6 ल्याउनुहुन्छ.
4: तेह्रथुमै हो है दुबई?
10: हजुर, भोलिको लागि चाहिँ त्यति नै छ हजुर.
3: अब खबर फटाफट.
11: राजधानीमा 3 आदिवासी जनजाति चलचित्र महोत्सव समुदायको भाषा संस्कृति परम्परा इतिहास तथा सांस्कृतिक पहिचान झल्काउने कथानक र लघु चलचित्र वृत्तचित्र तथा एआई जेनेरेटेड वृत्तचित्र प्रदर्शनमा चालू आर्थिक वर्षको जेठ 6 सत्य नै नभएका 176 समाचार प्रकाशन भएको भन्दै प्रेस काउन्सिल नेपालमा उजुरी, सबैभन्दा बढी मानहानिका. म्याग्दीको बेनी वाखेत हुँदै पर्यटकीय स्थल टोड्के जोड्ने सड़क स्तरोन्नति। समुद्री सतहदेखि 2430 मिटर उचाइमा रहेको टोड्के सूर्योदय, हिम श्रृंखला, गुराँसे जंगल, पहाड़ी भूगोलको अवलोकनका लागि पर्यटकीय गन्तव्यका रूपमा विकास। नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न जिल्ला प्रहरी कार्यालय बाँकेको अग्रसरता। राप्ती नदी र अन्य खोलाबाट हुने गरेको उत्खनन एवं ढुवानी रोक्न नियमित अनुगमन र निगरानी बढाइयो।
3: नमस्कार।

0: तिमी त काठमाडौँ गएको थियौ, फर्केर आएछौ त नि।
1: के अर्मीहरूमा बसेर तिम्रो मै गाउँहरूको मैले पानी ल्याए मलाई त
0: हो र
1: भन्ने।

0: यो PFBS गोरखा रेडियो हो।
1: सैन्य समुदायमा
2: बिलाइन भरी
1: ऑन एयर
2: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
3: प्ले PFBS
2: यो PFBS गोरखा रेडियो हो।

0: प्रतिनिधि सभाका विपक्षी सचेतकहरूले प्रधानमन्त्रीको योग्यतामाथि प्रश्न उठाएका छन्। आज आकस्मिक समयमा बोल्दै नेकपाका सांसद युवराज दुलाल,
1: राष्ट्रको प्रमुख पद जोशको मात्र पद होइन, यो त होस, अनुभव, ज्ञान र जिम्मेवारी बोधको पद हो। बहुमतले दिएको मूर्ख बल, अनुभवको अभाव र कूटनीतिक भाषाको महत्वको अनभिज्ञता र स्टन्ट शैलीको पराकाष्ठ हिजो राज्यले ठूलो क्षति बेहोर्नु पर्यो।
0: एमाले सांसद ऐन महरले संसदमा बोल्नु अघि आफूहरूसँग सिक्न आउन प्रधानमन्त्रीलाई सुझाव दिनुभएको छ।
2: नेपालले कोही कसैको पनि एकीस भूमि मिचेको छैन, यो कुरा स्मरणमा प्रधानमन्त्रीलाई अध्ययन छैन भने पढे हुन्छ, हामीसँग सिक्न आए हुन्छ। प्रधानमन्त्रीको कुर्सीबाट नेपालले अरूको भूमि मिचेको छ भन्न पाइन्छ?
0: श्रम संस्कृतिका आरएन राईले सोधेको प्रश्नमा प्रधानमन्त्री शाहले दिएको जवाफ यति बेला विवादको निशानामा परेको छ। सांसद राईले उचित जवाफ दिन नसक्ने प्रधानमन्त्रीलाई प्रश्न सोधेकोमा आफैलाई शर्म लागेको बताउनु भएको छ।
3: हाम्रा प्रधानमन्त्रीज्यूले यति कमजोर र मिथ्या र तथ्यहीन उत्तर दिनुहुन्थ्यो भन्ने लाग्थ्यो भने, त्यो थाहा थियो भने मैले हिजो त्यो प्रश्नमा सोधिन थिए सभामुख महोदय। मलाई आज आफैले लज्जास्पद तपाईँको महसुस भइरहेको छ।
0: सीमा विषयकमा अपरिपक्व अभिव्यक्ति दिएको भन्दै कांग्रेस सांसद निष्कल राईले बालेन्द्र शाहलाई प्रधानमन्त्री पद भारी परेको टिप्पणी गर्नुभएको छ।
4: आम नागरिकले हेरिरहेका छन्, दुई तिहाई बहुमत दिएर पठाएको पार्टीले बनाएको प्रधानमन्त्री, नागरिकको भावना राष्ट्रको सर्वसत्ता बोक्न सकिरहेको छ कि छैन।
0: प्रतिनिधि सभामा प्रतिपक्षी दलहरूले नेपालले पनि भारतको सीमा मिचेको भनेर बोलेको विषयलाई लिएर प्रधानमन्त्री बालेन्द्र शाहको स्वार्थमाथि नै प्रश्न उठाएको छ। पार्टी सभापति रवि लामिछानेको भारत भ्रमण हुँदै गर्दा शाहले सदनमा भारतकै हित हुने गरी बोलेको भन्दै नेकपा सचेतक युवराज दुलाल,
1: आश्चर्यको कुरा त सरकारवादी दलका सभापतिको भारत भ्रमणको पूर्व सन्ध्यामा प्रधानमन्त्री दौडिएर आएर यो अभिव्यक्ति दिनु भारत भ्रमणको अवसरमा भारतलाई दिएको उपहार त होइन।
0: एमाले सांसद ऐन महरले प्रधानमन्त्रीले भारतको चाकडी गर्न खोजेको आरोप लगाउनु भएको छ।
2: आज सिङ्गो नेपालीहरू शिर झुकाइरहेका छन् कि हाम्रो प्रधानमन्त्रीले विदेशीहरूलाई खुसी बनाउने त्यो रणनीति लिनुभएको, कतै आज राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति भारत भ्रमणमा जाने र त्यसका लागि माहौल बनाउने र भारतको चाकडी गरेको हाम्रा प्रधानमन्त्री।
0: कांग्रेस सचेतक निष्कल राईले समेत प्रधानमन्त्रीको अभिव्यक्ति पछि पछाडिको कारण खोज्नु भएको छ।
4: रोस्टममा प्रधानमन्त्रीज्यूले दिनुभएको अभिव्यक्ति चरम अपरिपक्व र राष्ट्रिय हित विपरीत छ, यसले भारतसँग हामीले सीमा विवादको विषयमा तथ्य प्रमाण सहित हाम्रो भन्दै आएको दावीलाई पनि कमजोर बनाउँछ। नेपाल पनि सीमा अतिक्रमणकारी हो भन्ने भाष्य विश्वमा स्थापित गरेको छ। सस्तो लोकप्रियता, सदनको गरिमा र बिना कुनै तथ्य प्रमाणमा यस्ता आत्मघाती अभिव्यक्ति दिएर प्रधानमन्त्रीज्यूले के पुष्टि गर्न खोज्दै हुनुहुन्छ, के स्वार्थ पूरा गर्न खोज्दै हुनुहुन्छ, यसको जवाफ रोस्टमबाट दिनुपर्छ।
0: विपक्षी दलहरूले नेपालको तर्फबाट पनि भारतीय भूमि मिचिएको भन्ने प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति राष्ट्रघाती भएको निष्कर्ष निकालेका छन्। कांग्रेस संसदीय दलको कार्यालयमा बसेको नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा लगायत विपक्षी दलको बैठकले प्रधानमन्त्रीले क्षमायाचना सहित अभिव्यक्ति संशोधन गर्नुपर्ने निष्कर्ष निकालेको हो। बैठकपछि एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले प्रधानमन्त्रीको अभिव्यक्ति नसचिदासम्म संसदमा विरोध जारी राख्ने बताउनु भएको छ। श्रम संस्कृति पार्टीका आरएन राईले पनि बालेनको राष्ट्रघाती अभिव्यक्तिपछि सचिनुपर्ने आफूहरूको अडान रहेको बताउनु भएको छ। प्रधानमन्त्रीसँगको प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री शाहले हिजो नेपालको तर्फबाट पनि भारतीय भूमि मिचिएको प्रतिक्रिया दिनुभएको थियो। विपक्षी दलले प्रतिनिधि सभा नियमावली पारितका क्रममा सभामुखले गरेको व्यवहारप्रति पनि गम्भीर ध्यान आकर्षण भएको बताएका छन्। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिमा संसदमा ताली बजाउने, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूलाई प्रश्न गर्न मतदाताहरूलाई आह्वान गर्नुभएको छ। नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा रूपन्देहीको मडिक्रामा आयोजित लुम्बिनी प्रदेश स्तरीय प्रदेश तथा स्थानीय तहका पार्टी पदाधिकारी तथा जनप्रतिनिधिको भेलालाई सम्बोधन गर्दै सभापति थापाले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रहित विपरीत, अपरिपक्व र अराजनैतिक भएको टिप्पणी गर्नुभएको छ। प्रधानमन्त्रीले नबुझी बोलेको भए चिन्ताजनक र बुझेरै बोलेको भए झन खतरनाक हुने टिप्पणी गर्दै सभापति थापाले यो अभिव्यक्तिले नेपाली जनताको शिर निहुरिएको बताउनु भएको छ। उहाँले प्रधानमन्त्रीलाई तत्काल संसदमा गएर आफ्नो अभिव्यक्ति फिर्ता लिन र जनतासँग माफी माग्न सुझाव दिनुभएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले पुरुष टी20 विश्वकपका लागि 16 टोली सहभागी हुने गरी विश्वव्यापी छनौटको संरचना बनाउने भएको छ। भारतको अहमदाबादमा सम्पन्न आईसीसीको बोर्ड बैठकले फेरि ग्लोबल छनौटका लागि संरचना बनाउनका लागि तयारी शुरू गर्ने निर्णय गरेको हो। इतने। नमस्कार, म कृष्ण।
5: गोरखा रेडियो हो।